0: मा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। यसबारे चार सय भने सन् 2013 चीनमा राष्ट्रपति शी चिनफिङले परियोजना घोषणा गरेदेखि नै थियो। शुरूआतमा यसलाई सिल्क रोड इकोनोमिक बेल्ट नाम दिएको थियो। त्यसपछि केही समय वान बेल्ट वान रोड र अन्तको बीआरआई नाम दियो। नेपाल चीन समाचार पत्रमा उल्लेख भए अनुसार बीआरआईको मुख्य लक्ष्य नीतिगत समन्वय, पूर्वाधार संचार विस्तार, निर्यात व्यापार, वित्तीय समन्वय र जलस्तरको सम्बन्ध प्रवर्धनमा केन्द्रित छ। समाचार पत्रमा हस्ताक्षर भएपछि काठमाडौँ र बेजिङले यसलाई अगाडि बढ़ाउन धेरै पटक पहल समेत गरेका छन्। तर दुवै पक्षको चासोका बावजुद सेमिनार उच्च स्तरीय भेटघाट तथा प्रमेयमा महत्वाकांक्षी परियोजना स्थगित रहेको छ। नौ वर्षमा नेपाल र चीनले बीआरआईको सैद्धान्तिक पक्ष यस अन्तर्गत अघि बढ़ाउने आयोजना र यसको कार्यान्वयन तथा लगानीको ढाँचाबारे छलफल र वार्ता गरिरहेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई ढाँचा अन्तर्गत निर्माण गरिएको एकतर्फी चीनले घोषणा गरेको छ। तर पोखरा विमानस्थललाई बीआरआईको फेम एकभित्र राख्ने चीनको एकतर्फी निर्णयको नेपालले विरोध गरेको थियो। केही समयपछि यो विमानस्थल आयोजना अरबौं रूपियाँको भ्रष्टाचार प्रकरणमा जोड़ियो। हस्ताक्षरको नौ वर्ष बयासमा सीमित बीआरआई शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ।
1: राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्। सर्भर डाउन हुँदा यही वैशाख 21 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने काम अवरूद्ध छ। विभागका निर्देशक श्यामबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गरेका छन्। राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन, सेवाग्राही प्रभावित शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको हो।

एलजीका घरायसी सामानहरू नपाउनुहोस्। 41% नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरन्तै इएमआई। नजिक तपाईँ पुग्छ, सर्चहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

0: शर्मा सेंसर का होम अप्लायंसर को खरीदना आकर्षक उपहार 50 पैक फ्रंटलोड वॉशिंग मशीन 6 kg एरियल सेमी ऑटोमेटिक 1 kg एरियल एयर कंडीशनर इंस्टॉलेशन साथ ही इंस्टेंट कैश बैक पनि बम्पर हीरो स्प्लेंडर प्लस मोटरसाइकिल नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सेयर सर्ट गिफ्ट वासिङ मसिनमा 6 kg एरियल म्याजिक डिसवासरमा वासिङ ट्याब्लेट एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभन र प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ यो नयाँ वर्षको अवसरमा सिटीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्यास ब्याक तथा पक्का उपहार फ्रन्टलोड वासिङ मसिनमा 6 kg एरियल अपलोड वासिङ मसिनमा 2 kg एरियल सेमी अटोमेटिक वासिङ मसिनमा 1 kg एरियल माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन नागरिकता भए पुग्छ सिटी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ
1: आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै

0: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेस सभापति गगन कुमार थापाले केन्द्रीय कार्य समिति सदस्यमा 19 जना मनोनयन गरेको विषयमा पूर्णबहादुर खड्का र शेखर कोइरालाले सार्वजनिक रूपले असन्तुष्ट जनाएका छन्। आफूहरू सबैको परामर्श बिना गरिएको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठोस पुगेको उनीहरूले बताएका छन्। मंगलबार बिहान पूर्व कार्यभार सभापति खड्का र नेता कोइरालाले आफ्नो पक्षका नेताहरूसँग छलफल गरेका थिए। केही व्यक्तिको मनोनयनले माथि कांग्रेस भित्रको सिन्देशनागत विवाद समाधान नहुने निष्कर्ष समूहले निकालेका छन्। मनोनयनमा परेका नेताहरूले पनि यसलाई पार्टी एकताको विषयमा सकारात्मक कदम भनेका छन्।
1: उदयपुरको चौबन्दीगढ़ नगरपालिकाले संघीय सरकारले ल्याएकै दिन सोमबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। स्थानीय सरकार संचालन ऐन 2074 व्यवस्था गरेको अथवा तोकिएको सबभन्दा डेढ़ महिना अघि नै तोकिएको समयभन्दा डेढ़ महिना अघि नै चौबन्दीगढ़ीले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
0: निजी तथा सरकारी विद्यालयका सुधारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको समन्वय कर्णाली प्रदेश केन्द्रीय अस्पताल तथा यातायात व्यवस्था कार्यालयको प्राविधिक सहयोगमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका साथ स्थित खुला मंसमा विद्यालयका सुधारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो।
1: चितवनमा भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या 41,000 भन्दा बढ़िरहेको छ। विघटित भूमि समस्या समाधान आयोग चितवनका अनुसार जिल्लाका 7 पालिकामा 24,762 अव्यवस्थित बसोबासीको संख्या सहित 41,282 भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या रहेको छ।
0: नेपाल भित्री रेमिट्यान्स प्रभावित हुने अर्कलबाजी भइरहेका बेला वैशाखमा पनि चौकी हाराहारीमा रेमिट्यान्स भित्रिन देखिएको हो। नेपालमा धेरै विदेशी मुद्रा ल्याउने केही रेमिट्यान्स कम्पनीहरूसँग गरेको कुराकानीमा वैशाखमा पनि कम्तीमा 2 खर्ब रूपियाँ भन्दा बढ़ी रेमिट्यान्स आउने अनुमान गरिएको छ। यद्यपि राष्ट्रिय बैंकले सोमबार चैतसम्म नेपाल भित्रिएको रेमिट्यान्सको तथ्याङ्क मात्र सार्वजनिक गरेको छ।
1: अब शेयर बजार शेयर भौतिकीकरण कार्य संचालन निर्देशिका 2082 पारित नहुँदा करिब 36 कम्पनीका संस्थापक शेयर सूचीकृत हुन सकेका छैनन्। 2081 मार्गमा ओम मेगा श्री फार्मास्युटिकल्स लगायत कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका थिए, तर यी कम्पनीहरूको संस्थापक शेयर सूचीकृत हुन नसकेका हुन्।
2: खुसीको कनेक्सन

0: राज्य निगमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: सूचना सङ्गीत र मनोरञ्जनको अटल साहिर यो हो रेडियो साहिर 99.8 मेगाहर्ज।
4: आमा, एक गिलास दही खाऊँ न? साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिसाई रोडमा रहेको डेयर मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ। तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेयर मार्ट, शुद्धताको अर्को नाम। डेयरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
6: टुरिज्म वन कार्यालय भरतपुर चितवनको अनुरोध।
7: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढिलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन, वन, वन्यजन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढिलोबाट बस्

0: अवस्थामा मृत्यु भएको जनाइएको छ। घटनामा मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 19 बस्ने 78 वर्षीय राममाया बस्नेत, 78 वर्षीय कै बिन्दु कुंवर पर्वत जिल्लाको मोदी गाउँपालिका 5 कि 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश ऋषि रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभएको छ। त्यस्तै घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घखाँची अस्पतालमा रहेका घाइतेहरूलाई पनि थप उपचारका लागि भैरवा मेडिकल पठाइएको छ। घटना अधिकांश मोदी गाउँपालिका पर्वतका बासिन्दा रहेको प्रहरीको भनाइ छ। सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध1ख504 नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सबैको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सीआईएनसँग बताउनुभयो।
1: घुम्ती पाल्पा सड़क खण्डमा सुपा देउरालीबाट पर्वत जिल्लातर्फ यो सर्गाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपर देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ होइन। त्यसमा चाहिँ ध1ख504 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ। जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेको छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्ला सगा हाजिर, केहीलाई चाहिँ रिफर गरेर फर्दर गरिएको स्थिति छ।
2: सर्लाहीको चन्द्रनगर गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने योजना सार्वजनिक गरेको छ। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको हिजो जारी गरिएको सूचना अनुसार समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागि छ। दाइजो नलिई आफ्ना छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका राजकुमार महतोले सीआईएनसँग बताउनुभयो।
3: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना, दाइजो नलिकन विवाह गर्ने, छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौ होइन। र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको, छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू, प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजू गरेर भेरिफाई गरेर, किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजू गरेर त्यो दिन सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौं।
2: गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यसले दाइजो मुक्त समाज निर्माण गर्नको लागि केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तराईका जिल्लाहरूमा अझै पनि बाल विवाह र दाइजो प्रथा उन्मूलन हुन नसकेको भन्दै विभिन्न समयमा सचेतनामूलक अभियान सञ्चालन हुँदै आए पनि अझै अन्त्य हुन सकिसकेको छैन।
0: मुद्रास्फीति भन्दा निक्षेपको ब्याजदर सस्तो भएपछि बचतकर्ता सीधै मारमा परेका छन्। यसले गर्दा बचतकर्ताले समय अगावै मुद्दती निक्षेपबाट बचत र चालू खातामा रकम सार्ने क्रम बढ़ेको छ। 2082 चैत मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारतीय औषध ब्याजदर 3.40% पुगेको छ भने मुद्रास्फीति 4.47% रहेको छ। मुद्रास्फीति भन्दा कम ब्याज दरमा बैंकमा पैसा राख्नु भनेको निक्षेपकर्ताले घाटा बेहोर्नु हो। विज्ञहरूले निक्षेपको ब्याज दर बढ़ाउने उपाय खोज्नुपर्नेमा जोड़ दिइरहेका छन्। तर बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ब्याज दर बढ़नुको साटो झन घट्दै गइरहेको छ। पूर्व गवर्नर दिपेन्द्र कुमार छेत्रीले ब्याज दर कम हुँदा अहिले मुद्दती निक्षेपको हिस्सा पनि घट्दै गइरहेको बताउनुभयो। यस्तो अवस्थामा डिससेभिनको चरित्र देखा पर्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त समेत गर्नु भएको छ। लगानी गर्न सुरक्षित वातावरण नभएका कारण निजी क्षेत्रले हिम्मत नगर्दा सबैतिर समस्या सृजना भएको समेत बताउनुभयो। अहिले बचतकर्ता निरह भएको उहाँको टिप्पणी छ। छेत्री भन्नुहुन्छ, घरमा पैसा राख्यो भने चोरेर लान्छन् कि भन्ने डर हुन्छ, तर बैंकमा राखेपछि 2-4 पैसा उनीहरूको खाए खाउन् भन्ने हुन्छ। विस्तारै शुल्क तिरेर राख्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो। घट्दो ब्याज दर बढ़ाउनका लागि सरकारले साना व्यवसायहरूको मनोबल बढ़ाउनुपर्ने समेत उहाँले बताउनु भएको छ।

0: नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा आलोचना गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमै कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाउनुभयो। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिज हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन, उहाँले भन्नुभयो। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसदबाट बाहिरिनु भएको थियो। थापाले यस विषयमा सरकारको जवाब समेत माग गर्नुभएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बाहिर निस्किएकोमा आपत्ति जनाउनुभयो। आङदेम्बेले प्रधानमन्त्री अस्वस्थ भएर बाहिरिएको भए परीक्षण गर्न जरूरी रहेको पनि उल्लेख गर्नुभयो। अरू राजनैतिक दलका नेता र सांसदहरूले पनि त्यस विषयमा धारणा राखेका थिए।
1: सरकारले भू उपयोग ऐन संशोधन गरेसँगै वर्गीकरण गरिसकेका पालिकाले एकपटक भू उपयोग परिवर्तन गर्न पाउने भएका छन्। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत सरकारले भू उपयोग ऐन 2076 दफा 4 उपदफा 2 क थपसँगै भू उपयोग परिवर्तन गर्न पाउने भएको हो। ऐनको दफा 8 भू उपयोग परिवर्तन गर्न नहुने उल्लेख छ। दफा 8 उपदफा 1 एउटा प्रयोजनका लागि वर्गीकृत जग्गा अर्को प्रयोजनमा प्रयोग गर्ने गरी भू उपयोग परिवर्तन गर्न नपाइने पनि बताइएको छ। दफा 8 उपदफा 2 उपदफा 1 जेसुकै भएको लेखिएको भए पनि कुनै व्यक्तिले निजको हक भोकमा रहेको जग्गा निर्धारित प्रयोजनमा भन्दा फरक प्रयोजनमा प्रयोग गर्नुपर्ने भए त्यसको आधार र कारण खुलाई सम्बन्धित स्थानीय भू उपयोग परिषदमा निवेदन दिनुपर्ने पनि उल्लेख गरिएको छ। लगतै सरकारले ऐन संशोधन गरी उपदफा 2 क थपिएको छ। थपिएको उपदफा 2 कमा उपदफा 2 बमोजिम प्राप्त निवेदन मनास्वीपदेखि एकपटकका लागि स्थानीय भू उपयोग परिषदले भू उपयोग परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाड़ीहरूलाई समस्या।
2: सोचेको थिएन अब फर्स्ट नै हान्छु भनेर, अब त्यही अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो नाउँ चाहिँ म भेट लिएछु, काम पनि इम्प्रुभ गर्छु।
1: चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाट गायब लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा कमजोर शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। आर्थिक सूचाङ्कमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा पनि कमजोर देखिएका छन्। यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गत वर्ष मधेस सबैभन्दा कमजोर थियो। कक्षा 10 र 11 12 को नतिजा कर्णाली मधेस र सुदूरपश्चिम राष्ट्रिय औसत भन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्रै उत्तीर्ण भयो भने मधेसबाट 58% र कर्णालीमा 59% विद्यार्थीहरू कक्षा 11 भर्नाका लागि योग्य भएका छन्। लुम्बिनीमा पनि नतिजामा राष्ट्रिय औसत भन्दा पछाडि देखिएको छ। त्यस्तै चौरी चरणको राजस्व 750 ग्राम घिउ शीर्षकमा केदार शिवाकोटीले दोलखाबाट खबर लेख्नु भएको छ। दोलखाको सीमावर्ती गाउँ लप्चीबाट चीनका खर्कहरूमा करिब 400 याक चौरी र 40-50 घोडा चरणका लागि लगिने गरिएको छ। त्यस्तै रेमिटान्स आप्रवाह वैशाखमा पनि उच्च चैतकै हाराहारी भित्रिनी शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ भने रेमिटान्स आप्रवासन वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाड़ी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिटान्स प्रभावित हुने आकलनका बीचमा वैशाखमा पनि चैत्य हाराहारीमा रेमिटान्स भित्रिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रैको रेमिटान्सको तथ्याङ्क मात्र सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार गत चैतमा मात्रै करिब 2.9 अर्ब रूपियाँ रेमिटान्स मुलुक भित्रिएको हो।
0: नेत्रीपन्नामा स्थानीय तह उपनिर्वाचन टर्दै शीर्षकमा राजेश मिश्रले लेख्नुभएको खबर छ। एक वर्षभन्दा बढ़ी पदावधि बाँकी रहे मात्र उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। 31 वैशाखपछि रिक्त पदमा उपनिर्वाचन गर्न नमिल्ने भएको छ। मनोनयनले मत्थर भएन कांग्रेसको विवाद शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नुभएको अर्को खबर पनि छापिएको छ। परामर्श बिनै सभापतिले केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै पूर्ण बहादुर खड्का र शेखर कोइरालाको असन्तुष्टि छ। देउबा पक्षले कोशी प्रदेश स्तरीय भेला गरेको छ। बागमतीमा पनि भेलाको तयारी भइरहेको छ। देउबा पक्षीय नेता मीनबहादुर विश्वकर्माले व्यक्ति व्यक्तिलाई मनोनयन गर्नुभन्दा नेतृत्वसँग समन्वय गरेर समग्र पार्टी एकताको प्रयास गर्नु राम्रो हुन्छ भनेर टिप्पणी गर्नुभएको छ। प्रदीप अधिकारी विरूद्ध अख्तियार प्रमुखमाथि धम्कीको पनि मुद्दा शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहित उच्च पदस्थ अधिकारीलाई धम्क्याएको प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा महाकाली सिंचाई आयोजनाको जग्गा अधिग्रहण आधा घट्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। राष्ट्रिय गौरवको महाकाली सिंचाई आयोजना निर्माणका लागि अधिग्रहण गर्ने भनिएको कुल जग्गा मध्ये आधा आवश्यक नपर्ने भएको छ। आयोजनाको नयाँ संशोधित गुरू योजना अनुसार कुल 600-650 हेक्टर जमीन अधिग्रहण गरे पुग्ने भएको हो। स्मार्ट लाइसेन्स 12.5 लाख छापिए असारसम्ममा 17 लाख पुग्ने शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब भएको बारेमा अजबी पौडेलले लेख्नु भएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि मेडिकल जाँचका नाममा भइरहेको ठगी रोक्न तयार पारिएको प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय रूपमा गायब भएको हो। व्यवसायीहरूको सिन्डिकेट र अनियमितताको फेहरिस्तर समेटिएको फाइल मन्त्रालयबाटै हराउनुलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलेमतको रूपमा पनि कतिपयले शंका गर्न थालेका छन्। नयाँ पत्रिका दैनिकमा सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याका आधारमा बजेट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयको स्रोत साधन आवश्यकता विद्यार्थी संख्या हेरफेर बजेट वितरण गर्ने भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा शिक्षामा गरिने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै बजेट वितरणको योजना सुनाउनुभयो। शिक्षा र उच्च शिक्षा सहित चारवटा ऐन जारी गर्ने तयारी छ। शिक्षकलाई राजनीतिबाट मुक्त गरिने शीर्षकमा अर्को खबर पनि छापिएको छ। चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै गरेको बारेमा नवराज मैनाली लेख्नुहुन्छ। हस्ताक्षर भएको 6.5 वर्षपछि चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयनतर्फ गएको हो। सरकारले आन्तरिक प्रक्रिया पूरा गरी बिहिबारदेखि सन्धि औपचारिक रूपमा लागू गर्ने तयारी गरेको छ। फौजदारी कार्यवाहीको कागजात तामेल गर्ने, व्यक्तिहरूको बयान तथा बकपत्र गराउने, प्रमाणको कागजात प्रमाण तथा अभिलेख उपलब्ध गराउने, व्यक्ति रहेको स्थान पत्ता लगाउने, शनाखत गर्ने, निरीक्षण वा परीक्षण गर्नेदेखि अनुसन्धानका लागि व्यक्तिलाई हिरासतमा राख्नेसम्मका प्रावधान सन्धिमा समावेश गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमा पर्यटनमा जोडियो महशिकार शीर्षकमा नवीन राज कुइकेलले लेख्नु भएको यो खबर छापिएको छ। लमजुङबाट लेखिएको खबर हो। कहाली लाग्दो भीर, माथि हेर्दा टोपी खस्ने छाङ्गा छोर ठाडो भीर, अनि भीरका कापमा लहरैरहेका भीर मौरीका गोला। लमजुङको मर्स्याङदी गाउँपालिका 4 मिप्रा गाउँको छिप्ली भीरको पहरा लगायत जिल्लाका विभिन्न स्थानमा भीर बौरीको गोलाबाट मह काट्न स्थानीय मह शिकारीको होडबाजी नै चल्ने गर्छ। कहाली लाग्दो भीरमा डोरीको सहारामा झुण्डिएर गरिने यस्तो मह शिकारको दृश्य देख्ने जो कोहीले साँच्चीकै चाकका साथ हेर्ने गरेका छन्। महशिकार गर्नु पूर्व भीरमौरी रहेको पहराको सिरानमा वनदेवताको पूजा गर्ने परम्परा पनि छ। विश्वमा नै विरलै हुने यस प्रकारको मह शिकार लमजुङको भीर पहरामा देख्न सकिन्छ। विद्यालयमा 15 दिन विदा कटौती शीर्षकमा अर्को खबर छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिइँदै आएको यस्तो विदा यस शैक्षिक सत्रका लागि भने 30 दिनको मात्रै हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा अर्थात शनिबार र आइतबार दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गर्नु परेको बताएको छ। नागरिक दैनिकमा उल्झनमै भारतसँगको सुपुर्दगी सन्धि शीर्षकमा टपेन्द्र कार्कीले लेख्नु भएको खबर छापिएको छ भने राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन भएको छ। सेवाग्राही प्रभावित भएको बारेमा टपेन्द्र कार्कीले लेख्नु भएको छ। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले आफ्नो भूमिमा इरानले कुनै सैन्य उद्देश्यका लागि विमान नराखेको बताएको छ। इरानी विमान पाकिस्तान एयरपोर्टमा रहेको समाचार बाहिरिएपछि पाकिस्तानले खण्डन गरेको हो। इरान र अमेरिकी विमान युद्ध विरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीलाई ओसार पसार गर्न पाकिस्तान पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्नो देशमा फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नभएको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्धविरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिका समितिका प्रवक्ताले उक्त टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग वार्ताको घोषणा गर्नुभएको छ। अमेरिकी इन्धन नाकाबन्दीले क्युबाले संकटको सामना गरिरहेको समेत उल्लेख गरिएको छ। क्यारेबियाली क्षेत्र र ल्याटिन अमेरिकामा वाशिङटनको प्रबुद्ध बढ़ाउने अभियान अन्तर्गत राष्ट्रपति ट्रम्पले क्युबाली सरकारलाई अपदस्थ गर्न खोजेको पनि अटकलबाजी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ।
0: साझा खबरमा अब खेल खबर। पहिलो संस्करणको नेपाल प्रिमियर लीग 2081 एनपीएलमा अनियमितता भएको विषयमा नेपाल क्रिकेट संघ क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपालाई युवा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ। अनुसन्धानका क्रममा क्यानले असहयोग गरे कार्यवाही प्रक्रिया अघि बढ़ाइने मन्त्रालयले भनेको छ। पहिलो संस्करणको एनपीएलमा अनियमितता भएको विषयमा क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न निर्देशन दिएको हो। असहयोग गरे कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उल्लेख छ। खेलकुद मन्त्रालयका उपसचिव जगदीश पोखरेलले मन्त्रीको निर्देशन अनुसार नै प्रक्रिया अगाडि बढ़ेको बताउनुभयो। नेपाल आईसीसी क्रिकेट विश्वकप लीग 2 को सिरिजमा स्कटल्याण्डसँग डकोर्थ लुइस लेविस नियम अनुसार दुई रनले पराजित भएको छ। त्रिवी क्रिकेट मैदानमा हिजो पहिले ब्याटिङ गरी स्कटल्याण्डले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। प्रत्युत्तरमा नेपालको ब्याटिङमा वर्षाले प्रभावित गरेको थियो। फिल्ड अम्पायर बुद्धि प्रधान र फैसल अफ्रिदीले डकोर्थ लेविस अनुसार 39 ओभरमा 221 रनको नयाँ लक्ष्य नेपाललाई दिनुभएको थियो। नेपालले 221 रनको लक्ष्य पछ्याउँदा उपकप्तान दिपेन्द्र सिंह ऐरी र गुलशन झाले जीतको भरपूर प्रयास पनि गर्नुभएको थियो। पहिले ब्याटिङ गरेको स्कटल्याण्ड विरूद्ध नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक 4 विकेट लिनुभएको थियो। संकटा क्लबले बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमी फाइनल स्थान पक्का गरेको छ। संकटाले हिजो कपिल वस्तु 11-1 को फराकिलो गोल अन्तरले जीत निकाली अन्तिम 4 को स्थान पक्का गरेको हो। र फिफाले विश्वकप फुटबल प्रतियोगिताको अर्को संस्करण भव्य हुने जनाएको छ। सन् 2030 विश्वकप 3 महादेशमा 6 राष्ट्रले आयोजना गर्दैछन्। December 11, 2024 फिफाले 2030 विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने घोषणा गरेको थियो।
1: स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाड़ीहरूलाई समस्या रिपोर्ट लगायतका खेल क्षेत्रको विकासका लागि संरचना सुधारको आवश्यकता रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौ, डढेलो रोकौं, वन जंगल जोगाउ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब खेल क्षेत्रमा सुधारको कुरा। पछिल्ला वर्षहरूमा देशका विभिन्न स्थानमा खेलकुद गतिविधिहरू बढ़िरहेका छन्। खेलसँग सरोकार राख्ने राष्ट्रिय अभियानले केही सुधार र सजिलो बनाए पनि स्थानीय वा क्षेत्रीय स्तरमा संरचना र प्रणाली नबन्दा खेलाड़ीलाई समस्या छ, तर पनि उनीहरूले सफलता पाइरहेका छन्।
8: बर्दियाको गोलाकी अप्सरा बम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
2: सोचेको थिएन अब खोज्ने हाल्छु भनेर, अब त्यो अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोचिङ छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो बनाउँछ म वेट लेछु, टाइम पनि इम्प्रुभ गर्छु।
8: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो, तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
9: योभन्दा अगाडि घरैमा 10 किलोमिटर खेलायो, त्यो पछाडि ट्रेनिङ नै भएन। सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन, हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो।
8: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगंज वरपर प्रतिभाको कमी छैन, तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर 8 का समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रूचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
9: यसको बाटोहरूमा ट्र्याक आफूले ट्र्याक नाफेर त्यसमा गर्छ, म यसमा त्यही भएर अगाडि पनि हुनुहुन्थे, आर्मीतिरै फिल्डमा भए गरी दौड तयारी गर्दैछ।
8: नेपालगंजकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
2: एकदमै खुसी लागिरहेको छ।
8: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरूङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो। खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार, पहुँच र प्रोत्साहन प्रयास प्राप्त नभएको खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढ़ाउन आवश्यक छ। नेपालगंजलाई साँच्चै दौड़मय शहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ। खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सीआईएन रेडियो, कृष्णसार एफएम, नेपालगंज, बाँके।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थीको संख्याका आधारमा बजेट दिइने, 15 दिन विदा कटौती, तीर्थयात्री चढ़ेको बस दुर्घटनामा पर्दा अर्घखाँचीमा चारजनाको मृत्यु, 27 घाइते।
0: चीन संघको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाट गायब, बैंकको ब्याजदर भन्दा महँगी धेरै।
1: सुदूरपश्चिममा मधेस र कर्णाली एसी नतिजामा कमजोर, वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा, स्थानीय तहको निर्वाचन टर्दै।
0: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी, अमेरिका इजरायलले फेरि आक्रमण गरे, युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यूबासँग वार्ताको घोषणा।
1: र एनपीएलको पहिलो संस्करणमा अनियमितता भएको विषय क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन। आईसीसी विश्वकप लीग दुईमा नेपालको शीर्ष चार सम्भावना कठिन, राष्ट्रिय महिला फुटबलमा कपिल वस्तुलाई हराउँदै संघटा सेमी फाइनलमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णय र त्यस अनुसार ल्याइएको अध्यादेशको प्रसंग, त्यसपछि अब सरकारले कसरी नियुक्ति प्रक्रिया अगाडि बढ़ाउँछ भन्ने विषयमा धेरैले चासो व्यक्त गरिरहेको देख्न सकिन्छ। यहाँ एउटा मैदान जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन्, एकजना महिला एकजना पुरूष, र त्यहाँ पुरूष जो छन् जसले केही हाँस्दै गरेको अथवा उनको खिसिटिउरी गरेको जस्तो भाव पनि देखिन्छ, त्यहाँ नजिकै रहेको महिलाले भनेको केही प्रश्नमा जवाब दिए जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, पुराना दलबाट राजनैतिक नियुक्ति पाएकाहरूको जागिर चट, अब नयाँहरूको लाइनमा उभिनुपर्छ कि क्या हो।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: प्रसारण भइरहेको मुख्य समाचारहरूको संगालो बिहान पाउने 7 बजेको साहिनो खबरमा पुनः मगरको नमस्कार। साहिनो खबर शुरू गरौं अहिले सबका प्रमुख समाचारका शीर्षकहरूबाट। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिँदै आज प्रधानमन्त्री शाह प्रतिनिधि सभाका सचिव हर्षराज राई पदमुक्त। एसटी ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि हुने। बजेट अभावले फेरि रोकियो 1 किने गैंडाको गणना। मिरज ढुङ्गानाको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै चितवनमा तोकियो जिम्मेवारी। हर्मुज जलमार्गको सुरक्षाको लागि बेलायतले छुट्याए 14 अर्ब बराबरको सुरक्षा बजेट। र लिग 2 क्रिकेट अन्तर्गत नेपाल स्कटल्याण्डसँग पराजित।
1: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
0: अब खबर विस्तारमा। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे शुरू हुने भएको छ। आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल शुरू हुनेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले, राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल समेत हुने भएको छ। आज नै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीमा समेत उल्लेख गरिसकिएको छ। सरकारले सरकारी सेवामा आबद्ध अस्थायी करार र जालादारी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय कार्यान्वयन गर्ने सहमति दिएको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार आर्थिक वर्ष 2082-83 को बजेट वक्तव्यको बुदा नम्बर 352

न सर्वोच्च अदालतको फैसला र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा यो सहमति दिइएको हो। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत राज्य र योगदान कर्ता दुवैको योगदान रहने गरी छुट्टै प्याकेज बनाएर करार र अस्थायी सेवामा रहेका सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी भएको समेत जनाइएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईमा नन ग्रेड अनुत्तीर्ण भएकाहरूको लागि आगामी असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुक राज अधिकारीले यस वर्ष एसईको नतिजा नन ग्रेड भएका 146,507 जना विद्यार्थीको लागि मौका परीक्षा दिन असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागि जानकारी गराएको छ। यस वर्ष 284,160 विद्यार्थी उत्तीर्ण भएको र 146,507 नन ग्रेड भएको जानकारी दिनुहुँदै उहाँले परीक्षामा 5,12,721 जना विद्यार्थीले फारम भरे पनि परीक्षामा भने 4,30,667 जना विद्यार्थी सहभागी भएको समेत स्पष्ट पार्नु भएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सकारात्मक पक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानव अधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गरिनुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाका सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। उहाँलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुभएको हो। पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी एन 2075 दफा 6 खण्ड ङ बमोजिम राईलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख समेत गरिएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने गरी सरकारले ल्याएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद पोयालको बहुमतको रायमा भने यस्तो आदेश आएको हो। संवैधानिक इजलासमा रहेका अरू दुई न्यायाधीश विनोद शर्मा र सारङ्गा सुवेदीले भने तत्काल अन्तरिम आदेश दिन नपर्ने भन्दै फरक राय राख्नु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज लगायत नेपालका संरक्षित क्षेत्रमा पाइने दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि नहुने भएको छ। बजेट अभावको कारण गत वर्ष रोकिएको गणना यस पटक बाघ गणनासँग समय जुधेपछि फेरि स्थगित गरिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक 4 वर्षमा गर्दै आएको गैंडा गणना अब अर्को वर्ष मात्रै गर्ने तयारी गरेको जनाएको छ। विभागका अनुसार वर्षायाम शुरू भइसकेकाले फिल्डमा खटिएर गणना गर्न कठिन हुने भएकाले काम तत्काल भने सम्भव नभएको हो। यस पटक गैंडाको गणना परम्परागत प्रत्यक्ष अवलोकन विधिबाट नभए आनुवंशिक अर्थात जेनेटिक प्रविधिबाट गर्ने तयारी समेत गरिएको छ। युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने उद्देश्य सहित विरल जुंगानाको नेतृत्वमा देशभर युवा संगठन गठन अभियान तीव्र रूपमा अघि बढ़ाएको छ। युवा केन्द्रित राजनीतिक अभियान अन्तर्गत देशभरका युवालाई एकीकृत गर्दै जनताको समस्या सम्भावना र आकांक्षालाई नजिक बुझ्ने तय छ। त्यसको समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको बताइएको छ। अभियानका अभियन्ताहरूका अनुसार अहिलेको आवश्यकता युवाको ऊर्जा विचार र नेतृत्वलाई संगठित गरेर देश निर्माणमा केन्द्रित गर्नुपर्नेछ। यसै क्रममा चितवनको अध्यक्षको जिम्मेवारी समेत औपचारिक रूपमा घोषणा गरिएको छ। चितवनमा अभियानलाई प्रभावकारी ढंगले अघि बढ़ाउन विश्व गुरूङलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने विकल्प हटाने र एन्जल थापा मगरलाई सह संयोजकको जिम्मेवारी तोकिएको छ।

देशका केही भूभागमा आज पनि वर्षाको सम्भावना रहेको छ। देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भने केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। पहिलो खबरमा अब विदेशको खबर। बेलायतले हर्मुज जलमार्ग सुरक्षाको लागि बहुराष्ट्रिय मिशनमा ड्रोन, टाइफुन, लडाकू विमान, युद्धपोत र माइनेट हटाउने उपकरण पठाउने घोषणा गरेको छ। यस अभियानका लागि बेलायतले झण्डै 115 मिलियन पाउण्ड अर्थात 14 अर्ब रूपियाँ बराबरको अतिरिक्त सुरक्षा बजेट समेत छुट्याएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दावी गर्नुहुँदै अमेरिका शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने समेत स्पष्ट बताउनु भएको छ। पहिलो खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको छ। वर्षाको कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। नेपालका गुलशन झाले नन आउट 61, दिपेन्द्र सिंह एडीले 55 रन बनाउनुभयो भने स्कटल्याण्डका ब्राड करीले 3 विकेट लिनुभएको थियो। नेपालले हिजो घरेलु मैदानमै ओमन र संयुक्त अरब इमिरेट्ससँग लीग दुई श्रृंखला खेलेको थियो। यो श्रृंखलामा नेपालले 4 मध्ये 3 खेल जितेको थियो। बिहान पाउने 7 बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाह, एसई ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि हुने, प्रतिनिधि सभाका सचिव हर्षराज राई पद मुक्त, बजेट अभावले फेरि रोकियो एकसिङे गैंडाको गणना, मिरज ढुंगानाको नेतृत्वमा देशभर युवा सञ्जाल गठन, चितवनमा पनि तोकियो जिम्मेवारी, हर्मुज जलमार्गको सुरक्षाको लागि बेलायतले छुट्यायो 14 अर्ब बराबरको सुरक्षा बजेट, र लीग दुई क्रिकेटमा नेपाल स्कटल्याण्ड

सर्वप्रथमले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर तपाईँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9806525223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाणीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुलिन्टा चितवनबाट, रेडियो शाही 99.8 MHz चनौली चितवनबाट, हाम्रो राष्ट्रिय एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदुली एफएम 97.2 MHz दुदुली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलङ्गमा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9806525 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीले सम्पर्क हुने गर्दै गर्नुहोस्। म भन्ने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल वैशाख महिनाको आज 30 गते, तदनुसार ऋषि सन् 2026 मई 13 तारिक, सर्वसम्वत्सर 1948, नेपाल समुदाय 1846, बसलागा रौद्र नामक संवत्सर, उत्तरायण वसन्त ऋतु, आज बुधबार रहेको छ, ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ, आज एकादशी तिथि रहेको छ, आज एकादशी तिथि रहेको छ, विशेष गरी 10 घडी 2 पल्ला रहेको छ, नक्षत्रमा रहेको छ उत्तर भाद्रपद नक्षत्र रहेको छ 39 घडी 19 पल्ला, योगमा रहेको छ विष्कुम्भ योग रहेको छ 31 घडी 47 पल्ला रहेको छ, यस्तै गरेर करणमा रहेको छ बालवाह करण रहेको छ बिहानको 9 बजेर 19 मिनटसम्म, तदुपरान्त कौलवाह करण रहनेछ, कौलव करण रहनेछ 38 घडी 31 पल्ला रहनेछ। यस्तै गरी आज बिहान सूर्योदय बिहानको ठिक 5 बजेर 18 मिनटमा भयो भने सानो सूर्यास्त साँझको 6 बजेर 44 मिनटमा हुनेछ र आजको दिनमा घडी 13 घडी 26 पल्ला रहनेछ। आज दिन विशेष रहेको छ, आज पञ्चक पनि रहेको छ, आज अपरा एकादशी व्रत पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोत्रको विषयमा जानकारी म तपाईँलाई गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने हामी तपाईँसँग गर्नेछौं। आजको अशुभ समय यानि कि आजको कालो समय रहेको छ, विशेष गरी बिहानको 8 बजेर 38 मिनट 14 सेकेन्डदेखि बिहानको 10 बजेर 19 मिनट 15 सेकेन्डसम्म आज कालो बेला रहेको छ। आजको लाभ समय रहेको छ बिहानको 5 बजेर 16 मिनट 11 सेकेन्डदेखि बिहानको 6 बजेर 57 मिनट 12 सेकेन्डसम्म लाभ बेला रहेको थियो भने अहिले यतिखेर चाहिँ अमृत बेला चाहिँ चलिराखेको छ। यस्तै गरेर आजको लाभ बेलाको समय रहेको छ, एकैचोटि बेलुका साँझमा रहेको छ,
साँझको 5:03:21 साँझको 6:44 23 सेकेन्डसम्म आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोत्रको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु र यस्तै गरी म तपाईँलाई एउटा विशेष जानकारी गराइहालौँ। भोलि हाम्रो गृह प्रवेश गर्ने दिन छ, यानि कि घर सर्ने दिन भोलि छ 31 गते। असाध्यै राम्रो छ, भोलि चाहिँ नि एकदमै राम्रो द्वादशी तिथि पनि परेको छ, बिहिबार पनि परेको छ, एकदम असाध्यै राम्रो रहेको छ। अब भोलि कति बजेर कति मिनटमा गृह प्रवेश गर्दा उत्तम हुन्छ, सायद कतिखेर रहेको छ भनेर पनि म तपाईँलाई जानकारी भने गराउनेछु। कार्यक्रममा तपाईँहरू रहनुहोला, कति बजेदेखि कति बजीसम्म कुन बेला रहेको छ, भोलि कति बजेर कति मिनटमा गृह प्रवेश गर्दा उत्तम र गृह प्रवेशको विधि विधान के रहेको छ भन्ने विषय पनि म राशिफल पछि तपाईँलाई जानकारी भने गराउनेछु। कार्यक्रममै रहनुहोला। पालो रहेको छ ग्रह गोचर। ग्रह गोचरमा आज सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा, यस्तै गरेर मंगल मीन राशिमा, बुध विशेष गरी वृष राशिमा, यस्तै गरेर शुक्र वृष राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशिरको राशि मीन राशि आउँछ। उत्तर भारतको दोस्रो चरण नाम आउनेछ थबाट, थम्बहादुर, थम्माया, थबकुमार नाम आउँछ। मध्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अफर पारिरहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बार शिखर।

0: विश्वासी
1: हुनेहरूको लागि आजको दिन आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ। बेलामा होस नपुग्नाले केही चुनौती झेल्नु पर्ला। समय दिन नसक्दा नियमित काम बिग्न सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै मात्रा भेटिनेछन्। शुभ चिन्तकहरू समय टाढा रहनेछन्। विशेष गरी धेरै लगानी पछि कम मात्र फाइदा हुने खालको यो भनी राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदानीको स्रोत फेला पर्दै जानेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछन्। व्यापारमा राम्रो नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्ने यो राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन तारिफको काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढीका साथीभाइ नजिकाले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछन्। काम देखाएर फाइदा लिने समय रहेको छ। शुभ चिन्तकहरूको साथले उत्साह जगाउनेछ। मेहनतले नामदाम इनाम हात पार्न सफल हुने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन समयमा होस नपुग्नाले विवाह र पछि परेला परिस्थितिमा सीता काममा बाधा पुग्नेछ। अरूको लागि रकम र बुद्धि खर्च गर्नु पर्ला। आंशिक फाइदा भए पनि चिताको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चलाउन सक्दा दुःख पाइन्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। खानपान र आहार विहारमा ध्यान पुर्याउनु होला। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सतर्क रहनु पर्ला। सामान्य कामका लागि धेरै दौड गर्नुपर्नेछ। प्रत्यक्ष नतिजा कमजोर देख्नाले काम धेरनु पर्ला। सम्भावना देखे पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। व्यस्तता बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन रमाइलो भेटघाट हुनुको साथै दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी सम्झ बन्न सक्छ। आमदानी बन्नाले उत्साह जग्नेछन्। व्यापारमा राम्रो फर्को मार्न सकिन्छ। श्रमको उचित मूल्याङ्कन पाइन्छ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। मेहनतले छिटो र छोटो समयमै उपलब्धि हात लागि हुने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैनन्।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूको लागि आजको दिन प्रतिस्पर्धामा उत्तर्नु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिन्छ। पहिलेका दुश्मनले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोत साधन जुटाउँदै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
0: वृश्चिक
1: राशि उनीहरूको लागि आजको दिन अवसर व्यवधानको उतार चढ़ावबाट न्यून प्रतिफल हात पार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहार पछि परेला आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउनेछन्, अध्ययनमा बाधा हुँदै जानेछन्, लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। विश्वमा वचन दिने बानीले समस्या पर्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
0: धनुराशि
1: उनीहरूको लागि आजको दिन अरूको फाइदाको लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अवसर पार्ने हुँदा अलि सजग रहनु पर्ला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। विश्वमा दिएको वचन अप्ठ्यारो पार्न सक्छ। आवेशको व्यवहार र असमझदारले आफन्तजन टाढिन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगातार आर्थिक लाभ हुने काम पारामा हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्छ। स्रोत साधन जुटाले नयाँ कामतर्फ आकर्षित भइनेछ। मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुने खालको योग बनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। बुढी व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना रहेको छ। कर्जा र उधार व्यापारमा चनाखो रहनु पर्ला। नियमित काम समेत साविक जस्तै फाइदा नहुन सक्छ। अरूका विषयमा चापलिदा झमेला आइलान सक्छ। विवाद स्रोत काम जिम्मेवारी आउँदै जाँदछन्। सावधान रहेर अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन आफन्तजनसँग भेटघाट हुनाले परिवेश उल्लासमा रहनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू पनि बढ्दै जानेछन्। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारीसँग बन्न सक्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय रहेको छ। रचनात्मक काम प्रारम्भ हुँदै जानेछन्। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। साथीभाइहरूसँग भेटघाट हुँदै जानेछन् भने खानपानको आनन्द समेत मिल्ने खालको योग बनी राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तु शास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विद्युत यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सितम्बर चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा, र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु, र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि हामी तपाईँलाई सम्पर्क गर्न अनुरोध गर्न चाहन्छौ। तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ 9841575223 र 9056575223 नम्बरमा। तपाईँले आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। विशेष गरी आज विशेष दिन पनि रहेको छ, आज एकादशी रहेको छ, भोलि द्वादशी रहेका छन्। आजका एकादशीको नाम भनिरहेको छ अपरा एकादशी व्रत रहेको छ। अपरा एकादशीको व्रतको छुट्टै महिमा रहेको छ, तपाईँलाई थाहा छँदैछ। विशेष गरी म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु, भोलि चाहिँ नै विशेष गरी गृह प्रवेशको दिन रहेको छ, भोलि व्यापारिक प्रतिष्ठान आरम्भको दिन पनि रहेको छ, विवाहको मुहूर्त पनि रहेको छ, रुद्री जुने दिनहरू पनि रहेका छन्। विशेष गरी चाहिँ तपाईँलाई कुनै पनि आवश्यक परेका छन्, तपाईँलाई कुनै पनि साहित्यहरूको विषयमा जानकारीहरू लिन मन लागेको छ भने सम्पर्क भने गर्नु होला। भोलि गृह प्रवेश कति बजेर कति मिनटमा गर्ने होला, शुभ बेला कतिखेर छ होला भन्ने विषयमा पनि मनमा लागिराखेको हुन सक्छ तपाईँहरूको लागि चाहिँ। विशेष गरी भोलिको शुभ बेला असाध्य बिहानै रहेको छ, एकदमै बिहानको समयमा शुभ बेला रहेको छ, यानि कि बिहानको ठिक्क तपाईँले 6 बजे चाहिँ नै गृह प्रवेश गर्न असाध्य राम्रो शुभ बेला रहेको छ। बिहानको 6 बजेदेखि 6:30 पनि तपाईँले गर्न सक्नुहुन्छ है। विशेष गरी चाहिँ शुभ बेला त्यो समयमा रहेको छ। अब बिहान तपाईँले समय छैन, फुर्सद छैन, तपाईँ बिहानको समय अलिक छिटो भयो, दिउँसोतिरको हेर्न पा हुन्थ्यो गुरुबा भन्ने मनमा लाग्यो होला क्या तपाईँको कसैको फेरि है, ओहो बिहानै रहेछ भ्याइदिनु होला भन्ने पनि मनमा लाग्यो होला। उहाँको लागि चाहिँ विशेष गरी दिउँसोको ठिक्क 1:30 भित्र चाहिँ नै लाभ बेलाको समय पनि गृह प्रवेश गर्न सकिन्छ। राम्रो त शुभ बेलाको बेलामा हो है, अब 2 नम्बरमा लाभ बेलामा पनि तपाईँहरू गर्न गृह प्रवेश गर्न सक्नुहुन्छ। ओहो बर्बाद हुने भयो, दिउँसो मध्याहमा के गर्ने होला त, घाम पनि हुन्छ मध्याहमा त्यति राम्रो पनि लागेन मलाई भन्ने लाग्छ भने तपाईँको लागि म साँझ पख पनि भनिदिन्छु, साँझमा लक्ष्मी भित्त्याउने पनि भनिन्छ है। अनि त्यसपछि साँझमा चाहिँ नै विशेष गरी घरमा भएका कन्याहरू, छोरीहरू, नाति नातिनाहरू अथवा भान्जा भान्जीहरू कसैलाई तपाईँले अगाडि राखेर, ब्राह्मणलाई अगाडि राखेर पनि गृह प्रवेश गर्न सक्नुहुन्छ। साँझमा लक्ष्मी साक्षात लक्ष्मी भित्त्याउन पनि सक्नुहुन्छ। अनि साँझमा लक्ष्मी भित्त्याउने घरभित्र लगेर चाहिँ नि आफ्ना इष्ट कुलपितिलाई स्थापना गर्ने, त्यहाँ दियो पनि बालिदिने एउटा होइन, ल भगवान् आजदेखि म सधैँभरि यो घरमा बिहान र बेलुका झिलिक्क दियो चाहिँ बाल्छु, म बत्ती काटेर झिलिक्क दियो म बाल्छु म भन्न मनमा वचन पनि गर्ने होइन। अनि त्यो समय रहेको छ विशेष गरी साँझको ठिक्क 6:30 भित्रमा तपाईँले गर्न सक्नुहुन्छ। 6:30 भित्र पनि तपाईँको त्यो समय फेरि के रहेको छ भन्दा शुभ बेला रहेको छ, फेरि है शुभ बेला रहेको छ। साँझको 6:00 चाहिँ 30 मिनट भित्र शुभ बेला असाध्य राम्रो रहेको छ, त्यो बेलामा पनि तपाईँले गर्न सक्नुहुन्छ। साँझमा लक्ष्मी भित्र्याउने अनि घरमा दियो, अनि दियो बाल्ने चाहिँ अब कसै कसैले के भन्नुहुँदो रहेछ भन्दा जुठो पर्यो भने, सुतक पर्यो भने दियो बाल्नु हुँदो रहेछ, हो बर्बाद भयो भन्ने पनि गर्नुहुँदो रहेछ है। अब यसमा के छ भन्नुहुन्छ भने जुठो पर्दाखेरि, सुतक पर्दाखेरि जुन ठाउँमा गएर तपाईँले पूजा गर्नुहुन्छ, मन्दिर जहाँ बनाउनु भएको छ घरको कुनामा कतैपट्टि होइन, अब मन्दिर बनाउने नियममा त विशेष गरी तपाईँको ईशान कोणमा बनाउनु पर्छ मन्दिर चाहिँ होइन। अब तपाईँलाई चाहिँ मन्दिर बनाउनु भएको छ, दियो बाल्नुपर्ने, सुतक परेको छ, सुकेर परेको छ अथवा जुठो परेको छ भन्ने मनमा लाग्छ भने तपाईँले चाहिँ त्यस्तो मनमा लाउनु पर्दैन, किनकि साँझ बिहान बत्ती बाल्नुपर्छ हामीले विशेष गरी है। के गर्नुहोस् भन्दा एउटा माटोको दियो अथवा पित्तलको दियो, माटोको दियो त दिनदिनै चेन्ज गर्नुपर्छ जुठो सुत्केर परेको बेलामा चाहिँ होइन, एउटा तामाको दियो किनेर लिएर आउनुहोस् एक्स्ट्रा छुट्टै, अनि त्यसपछि एउटा सानो सानो तपाईँको चाहिँ बोतलमा तेल राख्नुहोस्, बत्ती
राख्नुहोस् एउटा बट्टामा हालेर राख्नुहोस् त्यो चाहिँ छुट्टै राख्नु त्यो चाहिँ जहिले पनि तपाईँको ठिक्क त्यही जुठो परेको बेलामा अथवा सुत्केर परेको बेलामा मात्रै प्रयोग गर्न मिल्ने जति थोत्रै राख्नुहोस् अनि त्यसपछि तपाईँले जुठो परोस् चाहे सुत्रक परोस् तपाईँले घरमा बत्ती बाल्नुपर्छ भन्दा शास्त्रमा भनेको छ कहाँ भनेको छ भन्दा तपाईँको चाहिँ गरुड पुराण पनि भनेको छ है यो चाहिँ तपाईँको आफ्नो घरका गुरु पुरो अब आजभोलि चलन छैन त्यस्तो नभए तपाईँको चाहिँ तपाईँले विशेष ख्याल गर्नु होला यदि जुन घरमा साँझ बत्ती बल्दैन त्यो घर मसान घाट हुन्छ भनेर लेखेको छ तिनचोटि जस्तै आज बिहान साँझ बत्ती आज बिहान बत्ती बाल्नु भएन अनि भोलिपल्ट तपाईँको चाहिँ बेलुका पनि बत्ती बाल्नु भएन भोलिपल्ट बिहान पनि तपाईँले बत्ती बाल्नु भएन घरमा भने तपाईँको घर त्यसपछि मसान घाँसको सर हुन्छ भनेर लेखेको छ गौरव पुराणमा हेर्नु होला तपाईँले होइन गौरव पुराण भेटाउनु भएन अरू अरू पुराण पनि तपाईँको चाहिँ यो विशेष छ साँझ बत्ती बाल्नु हुन्छ निर्णय सिन्दुर पनि लेखेको छ साँझ बत्ती बाल्नु हुन्छ भनेर लेखेको छ है अब जसरी व्रतबन्ध गरिन्छ हाम्रो बाबुहरूको व्रतबन्ध गरिसकेपछि तिनचोटि तपाईँको चाहिँ त्रिसन्ध्या चाहिँ व्रतबन्ध यदि गरेको व्यक्तिले त्रिसन्ध्या जप गरेन गायत्री मन्त्र जप गरेन भने त्यो व्यक्तिले फेरि पनि व्रतबन्ध गर्नुपर्छ गुरुबाट फेरि मन्त्र सुन्नुपर्छ त्यो व्रतबन्ध गरेको डेट स्पायर हुन्छ होइन उनी बुझ्ने भाषामा है त्यो हुन्छ भनेर लेखेको छ क्या जस्तै ओहो जुठो परे बेला पनि गुरुले बत्ती बाल्नुहुन्छ भन्नुभयो भन्नु लाग्छ भने फेरि तपाईँले के गर्नु भन्दा जुन घरमा जसको मृत्यु भएको छ त्यो घरका छोराहरूले बेलुका साँझमा बत्ती बाल्छन् बाल्छन् कि बाल्दैन नि ल भन्नुहोस् अनि जुन घरमा मृत्यु हुन्छ त्यो घरमा जब दासोसार गरेर आइसकेपछि घैँटाभित्र होइन घैँटाभित्र तपाईँको चाहिँ बत्ती चौबिसै घन्टा चाहिँ बत्ती बालिराखेको हुनुहुन्छ दियो क्या बत्ती भनेर लाइट हेर्नु दियो होइन अनि भित्र दियो बोलिराखे तापनि बाहिर पनि घरको चाहिँ तपाईँको चाहिँ ढोका अगाडि पनि गाईको गोबर दिपोत गरेर त्रिकाष्टिकामा खोचाहरूमा बनाएर फुल जल र बत्ती दान गर्छन् हो कि होइन हो त्यो बत्ती भनेको साँझ बत्ती त्यहाँ पनि बाल्छन् है त्यो एउटा साँझ बत्ती बाल्नुपर्छ साँझ बत्तीलाई विकसित गरेर रोक्दैन क्या जस्तै कि तपाईँले देवी देवताको पूजा गर्नु चाहिँ हुँदैन फेरि कुरा बुझ्नुभयो नि देवी देवतालाई पखाल पार पखाल फुल पारेर धोइ पारी गरेर पूजा गर्नु हुँदैन फेरि है जुठो परे पनि सुत्केर परे पनि त्यो गर्नु चाहिँ हुँदैन पूजापाठ गर्नु हुँदैन जस्तै गायत्री मन्त्र जप गर्न हुन्छ फेरि बुझ्नु फुक्को जप गर्ने फुक्को फुक्को भनेको आचमन नगरिकन जप गर्ने होइन सूर्य र अर्घहरू नदिने खाए गायत्री आफ्नो आसनमा बसेर तपाईँहरू चाहिँ गायत्री मन्त्र 108 गायत्री मन्त्र जप गरेर मालालाई ढोगेर राख्नुहोस् होइन अनि भोलि फेरि तपाईँ त्यो प्रक्रिया तपाईँले गर्न सक्नुहुन्छ यो कुराहरू होइन अब भोलि गृह प्रवेश छ तपाईँले साँझ बत्तीमा सधैँभरि बाल्छु भने मनमा अठोट राख्नुहोस् साँझ बत्तीहरू राख्नुहोस् बाल्नुहोस् है राम्रो पनि हुनेछ समस्याहरू आउँदैन तपाईँलाई यसमा मनमा चाहिँ सङ्कोच भयो बुझ्नु भएन भने तपाईँले मलाई दिउँसो पनि फोन गर्न सक्नुहुन्छ यो बत्तीको विषयमा साँझ बत्तीको विषयमा चाहिँ तपाईँले पनि विशेष गरी सम्पर्क गर्न सक्नुहुन्छ है अब कसैले तपाईँले कहाँ हुन्छ यस्तो बाल्नलाई हुँदै हुँदैन भन्ने उहाँले सोध्नु भन्नुभयो भने यो हुँदै हुँदैन भने लेखा कहाँ छ देखाइदिनुहोस् त भनेर भन्नु होला बुझ्नु भयो नि जुन ठाउँमा तपाईँले पूजा गर्नुहुन्छ मन्दिरमा त्यहाँ गएर बत्ती बाल्नु हुँदैन है तपाईँले मन्दिरकै अगाडिपट्टि एउटा दियोमा तपाईँको थोरै तेल राखेर बत्ती बाल्नुहोस् साँझ बत्ती बिहान बेलुका साँझ बत्ती बाल्नुपर्छ होइन अनि आजभरि तपाईँको बाटेको धुप आउँछ दुईवटा धुप सर्लक्क बालेर त्यहाँ टक्क राखिदिनु टेबलमा राखिदिनुहोस् एउटा थाली सालीमा तामाको थालीहरूमा केहीमा राखिदिनुहोस् राम्रो भइहाल्छ है त्यो भएर यसमा विशेष तपाईँले ख्याल गर्नुहोला हुँदै हुँदैन कहाँ हुन्छ भन्ने मान्छेहरूलाई चाहिँ अनि त्यसपछि ल यो फलानु नम्बर छ यो फलानु नम्बरमा चाहिँ गुरुलाई फोन गर्नुहोस् भनेर मेरो नम्बर तपाईँलाई थाहा छ रहेछ अनि मेरो नम्बर दिनुहोस् उहाँलाई म बुझाइदिन्छु उहाँले नबुझ्नु नभएको पनि हुनसक्छ नि त हो कि होइन त्यो यसमा तपाईँले विशेष ख्याल गर्नुहोस् है जस्तै गरी घरमा विवाह गर्नुभएको छ दुलै भित्याउनु भयो दुलै भनेको बुहारी भित्याउनु भयो पहिला पहिला दुलै भन्थे हो कि होइन बुहारी भित्याउनु भएको छ अब बुहारीलाई मन्त्र पनि दिनु पर्यो फेरि बुहारीले पनि जप गर्नुपर्छ छोराले पनि जप गर्नुपर्छ हो त्यस्तो घरमा हो लक्ष्मी आउने बुझ्नुभयो त्यो घरमा हो अनिष्ट नहुने त्यो घरमा हो श्रीमान श्रीमतीको सम्बन्ध नबिग्रने गायत्री मन्त्र यदि तपाईँ दैनिक रूपमा बिहान 108 बेलुका 108 पटक गायत्री जप गर्नुहुन्छ भने तपाईँले ग्रह शान्ति गर्न आवश्यक पनि छैन फेरि
पूजै लाउनु पर्दैन भन्न खोजेर होइन मैले फेरि है, पूजा चाहिँ लाउने, सत्यनारायणको पूजा लाउने, रुद्राभिषेकहरू गर्ने, ओहो मेरो गरा दशा बिग्रे मैले दुःख पाएँ भनेर रुनु पर्दैन। गायत्री मन्त्र तपाईँले बिहान 108 बेलुका 108 गर्नुभयो थोरेन भने, बुझ्नुभयो नि। जस्तै गरी छोरी मान्छेको लागि पनि लक्ष्मी गायत्री हुन्छ, बुहारीहरूको लागि पनि लक्ष्मी गायत्री हुन्छ, उहाँहरूले पनि गायत्री लिन मिल्छ होइन। गायत्री मन्त्र कोबाट लिने भन्दा आफूभन्दा ज्येष्ठ व्यक्तिबाट लिनु पर्यो। कस्तो व्यक्तिबाट लिने भन्दा जो व्यक्तिबाट तपाईँले गायत्री मन्त्र सुन्न खोज्नु भएको छ, सुन्न आँट्नु भएको छ, त्यो व्यक्तिले पनि गायत्री मन्त्र दैनिक रूपमा जप गरेको हुनुपर्छ, बुझ्नुभयो नि। त्यो व्यक्तिले पनि गायत्री मन्त्र दैनिक रूपमा जप गर्ने गरेको हुनुपर्छ, त्यो व्यक्तिलाई गायत्री मन्त्र कण्ठस्थ आएको हुनुपर्छ। कि दैनिक जप गर्ने व्यक्तिलाई त गायत्री त कण्ठ हुन्छ, हेर्नु छोरी मान्छे हो कि होइन, चाहे छोरी मान्छे होस् चाहे छोरा मान्छे होस्। तपाईँको बाबुको छोराको व्रतबन्ध गर्न खोज्नु भएको छ, नातिको व्रतबन्ध गर्न खोज्नु भएको छ भने जोबाट तपाईँले मन्त्र लिन खोज्दै हुनुहुन्छ, मन्त्र दिलाउन खोज्दै हुनुहुन्छ नातिलाई छोरालाई, त्यो व्यक्तिले जय लागेको हुनुपर्छ होइन। अनि त्यो व्यक्तिले गायत्री मन्त्र बिहान बेलुका जप गरेको हुनुपर्छ। यदि त्यो व्यक्तिले जपै गर्दैन, जनै लगाउँदैन भने त्यस्तै व्यक्तिबाट तपाईँले गायत्री मन्त्र लिन आवश्यक हुँदैन, उचित हुँदैन। गुरु छान्दाखेरि योग्य गुरु छान्नुपर्ने हुन्छ हामीहरूले चाहिँ। आजभोलि मैले व्रतबन्धमा गरेर देख्छु अथवा अरू सप्ताह पुराणमा पनि म चाहिँ जाँदाखेरि मैले के कुरा देख्छु भन्दा, म जाँदाखेरि चाहिँ गायत्री मन्त्र सुनाउन जसले खोजिराख्नु भएको छ उहाँले मलाई आएर के भन्नुहुन्छ भन्दा, लौ न गुरुबा यो गायत्री मन्त्र लेखेर दिनुहोस् न, मलाई त आउँदैन भन्नुहुन्छ। अनि मैले लेखेर दिनुपर्ने ल हेर्नुहोस् गायत्री मन्त्र चाहिँ क्या, जसले गायत्री सुनाउन खोजिरहेको छ उसलाई गायत्री मन्त्रै थाहा छैन, के सुनाउने उसले बिचरा, उसले जपै गर्दैन, उसले के संस्कार दिने आफ्नो चेलालाई हो कि होइन। अनि गायत्री मन्त्र सुनाउन खोजिराख्नु भएको छ अनि त्यसपछि सासू आउनुहुन्छ, लौ न यो बुहारीले गायत्री मन्त्र सुन्ने अरे मलाई लेखिदिनुहोस् न मन्त्र गुरु, बुहारीलाई आज मन्त्र सुनाइदिनु पर्यो भन्नुहुन्छ। फेरि ल हेर्नुहोस् उहाँलाई गायत्री मन्त्रै थाहा छैन होइन, सबै त्यस्तो हुनुहुन्न है, फेरि सबैले मैले भन्न खोजेको होइन, कोही कोही व्यक्ति त्यस्तो पनि हुनुहुन्छ। त्यही भएर गायत्री मन्त्र लिँदाखेरि तपाईँले विशेष रूपमा जसले दैनिक रूपमा गायत्री जप गर्दछ, जसले आचरण रहने गरेको छ, हो त्यस्तो व्यक्तिबाट हामीले गायत्री मन्त्र लिनुपर्ने हुन्छ है, मन बल्ला राम्रो हुन्छ, नभए राम्रो हुँदैन होइन। अब अलि पहाडतिर त मैले धेरै कुराहरू सुनेको छु, ब्राह्मणहरूबाट पनि होइन, अब अरूहरूबाट पनि धेरै कुरा सुनेको छु, अब आफ्नो आफ्नो कुरा हो होइन। अब विशेष गरी माछा मासु सेवन गर्नु हुँदैन, लसुन प्याजहरू सेवन गर्नु हुँदैन। अब लसुन प्याज खाएर पापै लाग्ने चाहिँ होइन होइन, तर पनि ती भनेका तामसिक चिज हुन् होइन। तामसिक चिज खायो भने मनमा रिस आउँछ, क्रोध आउँछ हो कि होइन, अनि मन बुद्धि भ्रष्ट हुन्छ, भगवान्प्रति भाव जाँदैन, देवी देवताप्रति भाव जाँदैन, विश्वास जाँदैन। त्यही भएर लसुन प्याजहरू नखानु, मुसुरीको दाल नखानु, भान्टाको तरकारी नखानु भनेको, त्यो खाएर पापै लाग्ने भन्ने चाहिँ होइन, फेरि कहीँ लेखाएको छैन पापै लाग्छ भनेर। तर माछा मासु खायो भने पाप लाग्छ क्या, अर्काको जीव हो नि त, जीव चाहिँ खानु भएन भन्नु खोजेको है। माछा मासु खायो भने पापै लाग्छ, त्यो चाहिँ सत्य हो, शास्त्रमै लेखेका कुरा हुन्। तर लसुन प्याज होइन, जस्तै गरी मुसुरीको दाल, भान्टाको तरकारी, गोलभेडाहरू यी खाँदाखेरि पाप लाग्छ तँलाई भनेर शास्त्रमा लेखेको छैन। यी कुराहरू त्याज्य हुनुको, यी कुरा निषेधित हुने कुराहरू चाहिँ निषेधित हो, कुरा बुझ्नुभयो नि। यी कुराहरू निषेधित हो, किन निषेधित हो भने तपाईँको आफ्नो इन्द्रियलाई कन्ट्रोलमा राख्न सकिन्न, रिस धेरै हुन्छ यस्तो व्यक्तिमा, क्रोध धेरै आउँछ भनेर चाहिँ यो चिजहरू नखानुहोस् भन्न खोजिया होइन। यी कुरामा पनि तपाईँले विशेष ख्याल गर्नुहोला। सकभर तपाईँले के गर्नुहोस् भन्दा माछा मासु चाहिँ छोड्ने कोसिस गर्नुहोस्, बुझ्नुभयो नि। अब एकैचोटि छोड्न त तपाईँलाई पनि गाह्रो होला, खाइराखेको चिज होइन, यो मात्र एउटा जीवनको स्वाद हो, अरू केही पनि होइन। त्यही भएर माछा मासु तपाईँले छोड्ने कोसिस कसरी गर्नुहोस् भन्नुहुन्छ भने, महिनामा तपाईँले 5 चोटि, 6 चोटि, 7 चोटि खानुहुन्छ होइन भने त्यसलाई तपाईँले आधी घटाउनुहोस्। सुरुमा चाहिँ आधी नै घटाउनुहोस्। जस्तै मानिलिउँ महिनामा तपाईँले 10 पटक खानुहुन्छ होइन भने
बजारतिर गएर 10 चोटि खान्छन् होला, तर गाउँ घरका 10 चोटि खानुहुन्न, किनकि गाउँ घरतिर माछा मासु पाउँदैन, होइन? यसले चाडपर्व परेको बेलामा अनि काठमाडौँ गएर खानुहुन्छ है। अनि बजारतिर त फेरि बजारमा किन्न पाउँछ होइन, अनि उहाँले धेरै खान सक्नुहुन्छ। त्यो बेला तपाईँ 10 चोटि खानुहुन्छ माछा मासु महिनामा भने 5 चोटि गर्नुहोस् माछा मासु खानुको लागि चाहिँ है। तपाईँले 3 महिनासम्म 5 चोटि खानुहोस् होइन, अनि 5 चोटि गर्नुहोस्। त्यसपछि तपाईँले 2 पटक खानुहोस् महिनामा, 15 दिनमा 1 पटक, 15 दिनमा 1 पटक खानुहोस् है। त्यसरी पनि तपाईँले 3 महिनासम्म त्यो गर्नुहोस् बुझ्नुभयो। अनि त्यसपछि 3 महिनापछि फेरि तपाईँले 2 पटक खाइरहनु भएको थियो नि, अब 1 पटकमा राख्नुहोस्, महिनामा 1 चोटि मात्रै खाने, त्योभन्दा अगाडि नखाँदै नखाने होइन। अनि 3 महिना त्यसै गर्नुहोस् है। अनि त्यसपछि तपाईँले के गर्नुहोस् भन्दा 2 महिनामा 1 पटक खाने, त्यसपछि बुझ्नुभयो। 2 महिनामा तपाईँले 1 पटक मासु खानुभयो भने त्यसपछि तपाईँलाई खान मन लाग्दैन, बुझ्नुभयो नि। त्यो भएर माछा मासुको सट्टामा अरू फलफुलहरू खान पाइन्छ। माछा मासु जस्तै प्रोटिन अथवा माछा मासु जस्तै भिटामिन केही पाउँछ, ती चिजहरूको अरू चिजबाट पाइन्छ, जस्तै सोयाबिनबाट पाइन्छ, मसौरा भन्छन् नि, हो मसौराबाट पाइन्छ, त्यो सोयाबिन खानुहोस्, त्यसबाट पाइन्छ। जस्तै भटमासबाट पाइन्छ होइन, जस्तै एभोगाडो भन्ने फल पाउँछ, हो त्यो फलबाट पाइन्छ होइन। जस्तै माछा मासुको सट्टामा तपाईँले ड्राई फ्रुट किन्नुहोस्, जस्तै बदम, हारे बदमलाई भिजाएर खाने गर्नुहोस्, काजु खाने गर्नुहोस्, पेस्ता खाने गर्नुहोस्, हाम्रो बच्चाहरूलाई ओखरा खाना दिने गर्नुहोस् है। ओखराबाट धेरै वृद्धि, दिमागहरू धेरै वृद्धि विकास हुन्छ भनेर पनि वैज्ञानिकले, विज्ञानले पनि भनेको छ है। यी कुराहरू खाने गर्छ। जस्तै माछा मासु तपाईँले 2000 रुपियाँ माछा मासु खानुहुन्छ, ल्याएर तपाईँले 1 साकमा सक्नुहुन्छ भने 2000 रुपियाँको ड्राई फ्रुट ल्याउनु भयो भने, काजु बदाम पेस्ता ल्याउनु भयो भने तपाईँले 1 हप्ता पुग्छ। काजु बदाम पेस्ता भनेको एक मुठी खाने पनि होइन फेरि, जस्तै काजु 5 रुपियाँ पिस, बदम 3-5 रुपियाँ पिस, पेस्ता 5 रुपियाँ पिस, यो दैनिक 1 चोटि खानुहोस् तपाईँले। छोराछोरा कन्ट्रोल गरेर दिनुहोस्, धेरै खायो भने मल हुन्छ, थोरै खायो भने बल हुन्छ, हो कि होइन? त्यो भएर यसरी कन्ट्रोल गरेर खानु, पैसाको पनि बचत हुन्छ, शरीरलाई राम्रो पनि हुन्छ, हाम्रो छोराछोरीको वृद्धि विकास पनि राम्रो हुन्छ, दिमाग तेजिलो हुन्छ, विशेष राम्रा हुन्छन् छोराछोरी पनि। यो तपाईँले विशेष ख्याल गर्नुहोला, मैले भनेको कुरालाई मनन गर्नुहोस्, चिन्तन गर्नुहोस्, तपाईँलाई दुःख कहिले पनि आउँदैन, कहिले पनि दुःख आउँदैन। माछा मासु तपाईँले छोड्नुहोस्, लसुन प्याज विशेष गरी मुसुरोको दाल, यी चिज भनेको अब तपाईँहरू कहिले जागिरमा जानुपर्ने हुन्छ, कहिले विदेश जानुपर्ने हुन्छ, कहिले यात्रा गर्दाखेरि गर्ने सिलसिलामा हुन्छ, यी चिजहरूलाई तपाईँले छोड्नुहोस् भन्न म भन्दिनँ, आफ्नो मर्जीले छोड्नुहोस्। किनकि यी चिज खाएर पाप लाग्ने चाहिँ होइन, तर हाम्रो मन यसले स्थिर चाहिँ गराउँदैन, मन बिगार्छ यसले चाहिँ। तपाईँले यसो सोच्नुहोस्, तपाईँको घरमा माछा मासु खाएको दिन अथवा ल्याएको दिन अथवा माछा मासु चाहिँ खसीहरू काटेको, कुखुराहरू काटेको होइन, अब केही चिजहरू काटेको दिन त्यो घरमा झै झगडा, अलि रिसहरू, क्रोधहरू होइन, चाहिँ तपाईँको घरभित्र फेरि प्रेतहरू आएर बसे जस्तो महसुस तपाईँलाई त्यो कुरा हुन्छ हुन्छ। हेर्नुहोस्, मनन गर्नुहोस् तपाईँले पनि ती कुराहरूलाई चाहिँ विशेष गरी, त्यो भएर विशेष ख्याल गर्नुपर्छ तपाईँले, यी कुरामा ख्याल गर्नुभयो भने राम्रो हुन्छ भन्ने है। अरू केही पनि होइन, मैले भन्न खोजेको तपाईँलाई एउटा सही मार्गमा सही दिशातिर लिएर जाउँ भन्न खोजेको हो। गायत्री मन्त्र बाबुहरूले छोराहरूले व्रतमा गाइदिनु भएको छ भने गायत्री मन्त्र दैनिक रूपमा 108 पटक, बेलुका 108 पटक जप गरेर सिकाउनुहोस्। यो सिकाउने कसरी सिकाउने भन्दा पहिला बाबुले जप गर्नु पर्यो, त्यसपछि छोराले जप गर्छ। बाबुले चाहिँ जपै नगर्ने होइन, अनि छोराले जप गर जप गर जप गर भन्न हुँदैन, पहिला बुवाले जप गर्नु पर्यो, त्यसपछि छोराले पनि बसेर जप गर्न सक्छ, सिक्छ छोराहरू पनि। यसमा विशेष तपाईँले ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। र कार्यक्रम ज्योतिष वास्तुको वर्षमा छौँ हामी यतिखेर चाहिँ। आज अपरा एकादशी व्रत रहेको छ, यसको महिमा के छ भन्ने विषयमा पनि थोरै जानकारी गराइहालौँ है। आज प्रसङ्ग चलिराखेको छ, तपाईँसँग म कुराकानी गर्न मन लाग्छ होइन। मैले जानेका कुराहरू तपाईँलाई सुनाउन पाउँदा, तपाईँलाई सिकाउन पाउँदा असाध्यै खुसी लाग्छ मलाई चाहिँ। हेर्नुहोस् है, मनदेखि भनेको कुरा हो यो, मैले तपाईँहरूलाई बाहिरबाट मुखबाट मात्रै भनेको होइन। तपाईँहरू मेरा जति पनि श्रोताहरू हुनुहुन्छ, उहाँहरूलाई मेरो घरकै सदस्य हो, उहाँहरू चाहिँ
उहाँलाई दुःख नहोस्, उहाँको काममा कार्यमा बाधाहरू नआओस्, होइन उहाँहरू चाहिँ ज्योतिषी भएर पनि जानुपर्ने आवश्यक नपरोस्, डाक्टर भएर पनि जानुपर्ने आवश्यक नपरोस्, वकिल भएर पनि जानुपर्ने आवश्यक नपरोस् भन्छु मैले चाहिँ, बुझ्नुभयो? डाक्टर भएर जाने भनेको स्वास्थ्य बिग्रेर हो, स्वास्थ्य कहिले पनि तपाईँको नबिग्रियोस्, स्वास्थ्य जीवन तपाईँको होस्, त्यसो भए पानी धेरै पिउनु पर्यो तपाईँले, होइन? अनि त्यसपछि ज्योतिषी भएर जानको लागि चाहिँ ग्रह दशाहरू भाग्यहरूमा खराब नहोस्, काममा रोकावटहरू नहोस्, ज्योतिषी भएर जानै परेन। त्यसका लागि मैले तपाईँलाई उपाय भनेको छु, गायत्री मन्त्र जप गर्नु पर्यो, ज्योतिषीलाई भेट्नै पर्दैन तपाईँले कुनै दिन पनि दुःखको कारणले गर्दा, होइन? अब शुभ मुहूर्त हेराउनको लागि, शुभ कार्यको लागि त भेट्नुपर्छ ज्योतिषीको लागि। अब वकिलको लागि चाहिँ झैझडा गर्नु भएन, मनमुटाव गर्नु भएन, होइन? यसको लागि चाहिँ तपाईँले के गर्नु पर्यो भन्दा शाकाहारी तपाईँ हुनु पर्यो, मांसाहारी हुनुभयो, रिस हुन्छ, क्रोध हुन्छ, रिस क्रोध भई झैझडा पर्छ, मनमुटाव हुन्छ, मनमा इगो हुन्छ, त्यसपछि तपाईँले के हुन्छ भन्दा झैझडा परेपछि पुलिस केस हुन्छ, पुलिस केस भएपछि अनि फेरि मुद्दा चल्छ, मुद्दा गरेपछि वकिल चाहियो फेरि तपाईँलाई, हो कि होइन? त्यो भएर यी तीन कुराहरू तपाईँले विशेष कन्ट्रोल गर्नुभयो भने राम्रो हुन्छ, समस्याहरू आउँदैन। विशेष गरी अपरा एकादशीको वर्णन विशेष गरी ब्रह्माण्ड पुराणमा पाइन्छ, जहाँ भगवान श्री कृष्णले युधिष्ठिरलाई यसको महिमा सुनाउनु भएको छ। विशेष गरी चाहिँ यस दिन श्रद्धापूर्वक वस्तुबाट अनेक जन्महरूबाट चाहिँ पाप जुन गरे हुन्छ त्यो नष्ट हुने विश्वास रहेको छ। विशेष गरी झुट, निन्दा, अन्याय, क्रोध, दुष्कर्मबाट मुक्ति मिल्ने मान्यता पनि रहेको छ। विशेष गरी व्रत, जप, दान र भगवान विष्णुको पूजा गर्दा अक्षय पुण्य प्राप्त हुन्छ आजको दिनमा। विशेष गरी आर्थिक समस्या, मानसिक अशान्ति तथा ग्रहदोष कम गर्न पनि यो व्रत असाध्य लाभदायक रहेको छ आजको दिनमा। यस दिनको पुण्य फल तीर्थ स्नान, दान, यज्ञ आदि बराबरको पनि बताइन्छ भनेर चाहिँ भनेको छ। विशेष गरी चाहिँ अब आजको दिनमा के गर्ने भन्दा स्नान गर्नु पर्यो, स्कर्मबाट मुक्ति मिल्ने मान्यता पनि रहेको छ। विशेष गरी व्रत, जप, दान र भगवान विष्णुको पूजा गर्दा अक्षय पुण्य प्राप्त हुन्छ आजको दिनमा। विशेष गरी आर्थिक समस्या

स्वच्छ वस्त्र भनेको चाहिँ चोखो कपडा धारण गर्ने, धोएर राखेको कपडाहरू धारण गर्ने, भगवान विष्णु श्रीहरूको पूजा गर्ने, तुलसी पत्र धूपदीप फलफूल अर्पण गर्ने भगवान विष्णुलाई, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गर्नु असा अत्यन्त शुभ पनि मानिन्छ। दिनभर विशेष गरी सात्विक भोजन निराहार व्रत बस्ने है, बेलुका भजन कीर्तन विशेष सहस्त्र नाम गीताहरू पाठ गर्ने उत्तम मानिन्छ आजको दिनमा विशेष गरी चाहिँ। यसमा के सन्देश दिन खोजेको छ धार्मिक सन्देश भनेको चाहिँ अपरा एकादशीले मानिसलाई आत्मसंयम सत्य भक्ति र सदाचारको मार्गमा चल्न प्रेरणा दिन्छ। केवल उपवास मात्र नभई उपवास भनेको व्रत होइन, नभई मन वचन र कर्मलाई पनि शुद्ध राख्नु यसको मुख्य उद्देश्य रूपमा मानिन्छ। आजको दिन तपाईँले विशेष गरी जप तप भगवान भक्तिको श्रद्धाले विशेष पुण्य फल प्राप्त होस् पनि भन्न म चाहन्छु। अब हाम्रा ऋषि महर्षिहरूले एकादशीको दिन व्रत बस्नुपर्छ, हाम्रा धर्मशास्त्रहरूले एकादशीको दिन चाहिँ व्रत बस्नुपर्छ भनेर अहिले होइन जमानादेखिकै भन्नुभएको, लाखौं करोडौं साल अगाडिदेखि जब जब सृष्टि शुरूआत भयो तबदेखि भन्नुभएको भगवानहरूले चाहिँ एकादशीको व्रत बस्नु। एकादशी भनेको चाहिँ महिनामा दुईटा आउँछ, एउटा कृष्ण पक्षको एकादशी, एउटा शुक्ल पक्षको एकादशी हो कि होइन। अब एकादशीको व्रत अरूको वर्ष नबस्छ, तर एकादशीको व्रत बस्नु, एकादशीको त्यो अन्न नखानु, अन्न पाप आएर बसेका हुन्छन् होइन। एकादशीको दिन विशेष गरी सक्नुहुन्छ भने केही पनि नखाइकन बस्नु, सक्नुहुन्न भने फलफुल मात्रै खाएर बस्नु होइन, अथवा फलफुल पनि नखाइकन बस्न सक्नुहुन्छ, दुध मात्रै खाएर बस्नुहोस् है। यसरी चाहिँ शास्त्रले उल्लेख गरेको छ। व्रतको पनि क्वालिटी क्वालिटीको व्रत हुन्छन्, सक्ने नसक्ने र उसमा चाहिँ होइन। सक्ने हुनुहुन्छ, युवा अवस्थाको हुनुहुन्छ भने केही पनि नखानुहोस् होइन। पचास कट्नु भएको छ भने दुध खाएर बस्नुहोस् तपाईँ, अलि वृद्ध हुनुहुन्छ भने फलफुल दुधहरू खानुहोस् तपाईँहरूले होइन। यसरी एकादशीको व्रत गर्नु, अशक्त हुनुहुन्छ बिरामी हुनुहुन्छ भने तपाईँले चाहिँ मकैहरू खान सकिन्छ। जस्तै मकै उसिनेर खाने हो, फेरि मकै भुटेर खानु हुँदैन, उसिनेर खानुहोस्, मकैको च्याख्राको भात बनाएर खानुहोस्, नुन नखानुहोस्, साग भात खानुहोस्, मही दही हालेर खानुहोस्, त्यो पनि मान्य हुन्छ तर विशेष रूपमा है। अब अशक्त हुनुहुन्छ बिरामी हुनुहुन्छ औषधि खानुपर्ने अवस्थाका हाम्रा श्रोताहरूले मात्रै। अनि अहिलेको विज्ञानले के भन्दो रहेछ भन्दा चाहिँ तपाईँको चाहिँ महिनामा एक दुई फेर चाहिँ तपाईँको चाहिँ फास्टिङ गरेर भन्दो रहेछ। फास्टिङ भनेको व्रत रहेछ, फेरि हेर्नुहोस् है, अङ्ग्रेजीमा फास्टिङ भन्दो रहेछ के, अनि व्रत बस भन्दो रहेछ। अनि यो व्रत बस पनि के हुन्छ त, विज्ञानले के भन्दो रहेछ त भन्दा, हाम्रो पेटमा चाहिँ तपाईँको चाहिँ आराम मिल्ने रहेछ। पेटमा भएका चिज नकारात्मक चिजहरू चाहिँ सबै सकिएर जाने रहेछ होइन। हाम्रो पेटमा भित्र तपाईँको चाहिँ जुन अग्नि हुन्छन्, ती अग्निले आराम पाउने, भित्र जुन इन्जिन हुन्छ इन्जिनले आराम पाउने। अनि के भन्दो रहेछ भन्दा, 24 घण्टासम्म केही पनि नखा भन्न चाहिँ तपाईँको चाहिँ भन्दो रहेछ शास्त्र, के विज्ञानले पनि त्यस्तो भन्दो रहेछ क्या। त्यो भएर विज्ञानले जुन जुन कुरा अहिले भनेको छ नि, त्यो त्यो कुराहरू चाहिँ हाम्रो शास्त्रले पहिला नै भनेको क्या। फेरि जस्तै सूर्य छन्, चन्द्रमा छन्, यी ग्रह हुन् होइन, भनेका चाहिँ तपाईँको पहिले हो। मंगल छन् होइन, सूर्यको सूर्य र पृथ्वीको किलोमिटर कति टाढा छन् सूर्य भन्दाखेरि, ती कुराहरू चाहिँ तपाईँको चाहिँ विशेष गरी उसमा भनेको छ, हनुमान चालिसामा भनेका छन् होइन। सूर्य तातो हुन्छ, चन्द्रमा चिसो हुन्छ, मंगल तातो हुन्छ, यी सबै कुराहरू चाहिँ शास्त्रमा पुराणहरूमा यो कुराहरू चाहिँ भनेको छ, पहिला नै भनेको छ क्या। हो त्यो भएर तपाईँले विशेष ख्याल गर्नुपर्छ है, यस्तै यस्तै कुरामा चाहिँ विशेष ख्याल गर्नुभयो भने राम्रो हुन्छ। त्यो भएर एकादशीको व्रत चाहिँ बस्नुपर्छ हेर्नु, हो म सक्दिनँ व्रत बस्न, कहाँ सक्छु भन्नुहुन्छ भने त्यो तपाईँको आफ्नो कुरा हो। तर मैले भनेको मान्नुहुन्छ, शास्त्रले भनेको मान्नुहुन्छ भने एकादशीको व्रत बस्नुपर्छ। ए मेरो त बुढीले बसिहाल्छ नि भन्नु, बुढीले त उहाँको लागि बस्नुहुन्छ नि आफ्नो लागि, तपाईँको लागि खै त हो कि होइन। उहाँले खाएर तपाईँले हुन्छ त हुँदैन, उहाँ भोकै बस्दाखेरि तपाईँले हुने हो भने, उहाँले भात खाएर तपाईँले हुन्छ, हुनु पर्यो अगाउनु पर्यो, तपाईँ त अगाउनु हुन्न फेरि हेर्नु होइन। मेरो बुढीले गर्छ, अनि बिहान पूजाहरू यसो भगवान्लाई एउटा फुल टिपेर चढाउन पनि मेरो बुढीले पूजा गर्छ, म त गर्दिनँ, त्यस्तो होइन। श्रीमान श्रीमती दुवैजनाले गएर पूजा गर्ने हो मन्दिरमा गएर, फुल टिप्नुहोस्, दुबो टिप्नुहोस्, तुलसी टिप्नुहोस्, बेलपत्ता टिप्नुहोस्, लिएर भगवान्लाई स्वच्छ भावले चढाउनुहोस्,
केही गर

नसके पनि त ढिलो उठ्ने बानी छन् भने केही गर्न नसके पनि घरका सदस्यलाई भन्नुहोस् माताजी हुनुहुन्छ माताजीलाई भन्नुहोस्, विवाह गर्नुभएको छ भने श्रीमतीजी हुनुहुन्छ भने श्रीमतीजीलाई भन्नुहोस्, उहाँलाई के भन्नुहोस् तपाईँले भन्दा एउटा फुल राखिदिनु है मलाई भवनमा पछि आएर चढाउँछु भन्नु, अनि त्यो फेरि तपाईँ जति बजी उठे पनि नैनै गर्नुहोस्, नैनै गरेर भगवान्लाई आएर चाहिँ एउटा फुल चढाउनुहोस्, त्यहाँ थालीमा टिका रहेको हुन्छ त्यो टिका टक्क रातो टिका चाहिँ तपाईँको निधारमा रातो टिका लगाएर भगवान्लाई दुई ढोक गर्नु दुईवटा ढोक बालिदिनुहोस् होइन, यतिमा चाहिँ भयो भने तपाईँले गर्नुहोस्। गायत्री मन्त्र अनिवार्य जप्नुहोला मैले भने चाहिँ तपाईँहरूलाई चाहिँ गायत्री मन्त्र जप गर्नुभयो भने ज्योतिषीलाई पनि भेट्नु पर्दैन, डाक्टरलाई पनि भेट्नु पर्दैन, वकिललाई पनि भेट्नु पर्दैन, सुखै सुख हुन्छ तपाईँहरूलाई चाहिँ। त्यही भएर विशेष तपाईँले ख्याल गर्नुहोला। छोराहरूले व्रत बन्द गर्ने सोचमा हुनुहुन्छ भने गायत्री मन्त्र तपाईँले पनि जप गर्न सुरुवात गर्नुहोस् होइन, राम्रो हुनेछ, सुख हुनेछ तपाईँहरूलाई चाहिँ, समृद्धि आउनेछ घरमा। अब भोलिको लागि मैले तपाईँलाई भनिसकेको छु गृह प्रवेश कति बजेर कति मिनटमा गर्ने, गृह प्रवेश गर्दा गर्ने विधि विधान हुन्छन्, ब्राह्मणलाई अघि लाउने, एउटा गाईको बाछीलाई घरभित्र सिराउनुपर्छ होइन, घरभित्र सिरा हरेक कोठा कोठामा गाईको बाछीलाई सिराउने, भित्र रहेर गाईको बाछीलाई खुवाउने, भित्र गाईको बाछीले दिसा पिसाब गरेर पनि झन् शुभ मानिन्छ है, त्यसको लागि शुभ मानिन्छ। विशेष गरी चाहिँ गाईको एउटा मुख अशुद्ध हो, अरू सबै शुद्ध हो क्या गाईको चाहिँ, गाईको जुठो खानु हुँदैन तर दिसा पिसाब खानुहुन्छ, गौत गौत गोबर हामीले ग्रहण गर्नुहुन्छ भनेर शास्त्रले भनेको छ, किन गाईले झुटो बोलेको भएर त्यो भएको, त्यही भएर झुट बोल्नु हुँदैन, सत्य कुरा मात्रै बोल्नुपर्छ भन्न खोजेँ मैले पनि है। हामी कार्यक्रम ज्योतिष वास्तुको बसेको छ, आज हामी तपाईँसँग फोनमा कुराकानी गरेनौँ क्या, किनकि आज गन्थन मन्थन गर्न मन लाग्यो मलाई, तपाईँहरूसँग चाहिँ कुराहरू गर्न मन लाग्यो, के के कुराहरू आफूले जानेको कुराहरू सिकाउन मन लाग्छ, तपाईँले राम्रो मार्गमा हिँड्नुभयो भने तपाईँलाई सुख भयो मलाई पनि खुसी लाग्छ होइन। त्यो भएर कुनै जिज्ञासाहरू रहेका छन्, कुनै मनमा सङ्कोच रहेको छ भने 10 बजेपछि तपाईँले फोन गर्नुहोला भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक पनि तपाईँलाई इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तु शास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845572223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8।

0: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
1: गर्मी यामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ।
0: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौं।
1: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौं।
0: सामुदायिक वन कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पात पतिङ्गर तथा चोटर सफा गरी अग्निरेखा निर्माण गरौ।
1: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौ। वनभोज सकिएपछि आगो राम्ररी निभाउ।
0: नजिकको वन क्षेत्रमा आगा लागि भएमा उपभोक्ता वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाउ।
1: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौ र कानूनी कारवाही गराउ।
0: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाउ। आफू बस्न वनलाई बचाउ।
1: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98 5502 22 98 5507 57 215 खबर गरौ।
0: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश।
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेसोक।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 98 4502 89 97, 98 5502 89 97।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
1: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550-52-454 98455-20-454 इमेल lok.logic2@gmail.com।
9: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन।
10: होइन यो दिदी, कतै हिँड्नुभयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
11: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
10: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
11: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बी चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने, मोबाइल 98450-49-86।
12: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
13: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्?
12: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएमसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नयाँ कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
13: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, नेट सिधै अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
12: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनजी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
13: सञ्चालक
12: सूर्य श्रेष्ठ,
13: एसएनपी कम्पनीको कार्यालय,
12: बाइपास रोड, भरतपुर, चितवन।
13: मोबाइल नम्बर
12: 9855 60 359,
13: 9855 26 959।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

मंसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: हेलो हेलो 1 2 3 चेक।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Tapai Aile Sunday Nuncha Radio Final 89.8 MHz.
1: Melody Nepal.

सूचना संगीत र मनोरञ्जनको अटुट साहेलो यो हो रेडियो साहेलो 99.8 मेगाहर्ज।

0: सफाई आइलेट सुंदर नूंचा रेडियो साइनस 89.8 मेगाहर्ट्ज।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओहो ला
11: ल ल मरे के हो?
10: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। इट्स 9 AM।
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ। मध्याह सभा 12 बजे बाट शुरू हुने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक वर्ष 83-84 लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधान व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता एवं सांसद रमेश प्रसाईले सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षी नभई देशको आवश्यकता र वास्तविकतामा आधारित रहेको दावी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुराकानी गर्दै उहाँले सपना देख्ने आँट गर्नेले मात्रै त्यसलाई पूरा गर्न सक्ने बताउनु भएको छ। 7% आर्थिक वृद्धि दरको लक्ष्यलाई बचाउ गर्दै प्रसाईले विज्ञ अर्थमन्त्रीको नेतृत्वमा अर्थतन्त्रले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो। कर्मचारी तन्त्र र शिक्षा क्षेत्रमा व्याप्त दलीय सिन्डिकेट अन्त्य गर्न ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय लिइएको प्रसाईले तर्क गर्नुभएको छ। सुकुम्बासी समस्याका बारेमा बोल्दै प्रसाईले बागमती किनारका वास्तविक सुकुम्बासीहरूलाई काठमाण्डुमै लाल पूर्जा दिएर स्थायी व्यवस्थापन गरिने प्रतिबद्धता समेत जनाउनुभयो। उहाँले हाल होल्डिङ सेन्टरमा राखिएका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने र सरकार सुकुम्बासीको रूपमा र सरकार हुकुमवासीका विरूद्ध वास्तविक सुकुम्बासीको पक्षमा रहेको पनि बताउनु भएको छ। यस्तै सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कर्मकाण्डी र पपुलिस्ट मात्रै भएको टिप्पणी गर्नुभएको छ। नेपाली बहसमा बोल्दै नेता महरले सरकारको नीति तथा कार्यक्रम यथार्थपूरक नभई केवल शब्दहरूको संग्रह मात्रै भएको बताउनुभयो। 7% आर्थिक वृद्धि दरको लक्ष्यलाई हचुवाको भरमा ल्याइएको बताउँदै उहाँले स्रोत साधनको पहिचान बिना लोकप्रियताका लागि कागजमा जे लेखे पनि कार्यान्वयन हुन नसक्ने दावी गर्नुभएको छ। नीति तथा कार्यक्रम ल्याउनु अघि सरकारवाला र प्रमुख प्रतिपक्षी दलहरूसँग सामान्य छलफल समेत नगरेर सरकारले स्वेच्छाचारिता देखाएको उहाँले आरोप लगाउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेले आज पार्टी काभ्रे वनस्थलीमा बस्ने गरी बैठक आह्वान गर्नुभएको छ। बिहान 9 बजे अबको केही बेरमा बस्ने गरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष शाहले जानकारी दिनुभएको छ। रासुपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खी विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिइँदै आएको यस्तो विदा यस शैक्षिक सत्रका लागि भने 30 दिनको मात्रै हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा शनिबार र आइतबार दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले सो व्यवस्था गरेको हो। मन्त्रालयको निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार 77 वटै शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहलाई पत्राचार गरेर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तीन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: जलस्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुरूप व्यवस्थित गर्न सरकारले जलस्रोत सम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र पारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जलस्रोत विधेयक 2083 मस्यौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढ़ाउने तयारी गरेको हो। हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन 2049 प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको संघ प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँडलाई कानूनी आधार दिनेछ। नयाँ ऐन जारी भएपछि प्रदेश तथा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र अनुसार छुट्टै ऐन निर्माण गर्न सक्ने जनाइएको छ। मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जल स्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो। यसकै विपद न्यूनीकरण, जलस्रोतको दिगो उपयोग र एकीकृत व्यवस्थापनलाई विधेयकले प्राथमिकतामा राखेको छ। विधेयक मार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ। सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय, दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास गर्ने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ। काठमाडौँ महानगरपालिकाले जेठ 1 गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला गर्ने भएको छ। महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 83-84 कक्षा 11 र 12 छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो। महानगरपालिकाको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। अनलाइन आवेदन जेठ 10 गतेसम्म दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित 100 वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ। हाल नेपालमा पश्चिमी यस्तै परीक्षामा सफल भएका विद्यार्थीहरूलाई महानगरमा सञ्चालित विभिन्न विद्यालयहरूमा छात्रवृत्तिका रूपमा पठन पाठन गराउन सकिनेछ। हाल नेपालमा पश्चिमी निम्नचापीय तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। तनहुको देवघाट गाउँपालिका 4 मा 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट्स प्राली काठमाण्डुसँग ठेक्का सम्झौता गरेको छ। बेलायतको हर्मुज बेलायतले हर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रिय मिशनमा ड्रोन ट्राइफुन लडाकु विमान युद्धपोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ। यस अभियानका लागि बेलायतले झण्डै 115 मिलियन पाउण्ड अर्थात 14 अर्ब रूपियाँ बराबरको अतिरिक्त सुरक्षा बजेट समेत छुट्याएको अल जजिराले जनाएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दावी गर्दै अमेरिका शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताएका छन्। उता इजरायली हवाई आक्रमणमा दक्षिणी लेबनानमा 1 सैनिक र 2 स्वास्थ्यकर्मी सहित 13 जनाको ज्यान गएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। हिजबुल्लाले पनि दक्षिणी लेबनानमा इजरायली सेनामाथि आक्रमण गरेको दावी गरेको छ। यस समूहले ड्रोन रकेट तथा मिसाइल प्रयोग गरी इजरायली सैन्य उपकरण र सैनिकलाई निशाना बनाएको जनाएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गैराती गुजरात 82 रनले विजयी भएको हो। गैराती भएको खेलमा अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाए। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट भयो। गुजरातका जेसन होल्जर र काशीको रबाडाले 3-3 विकेटले आईपीएल अंक तालिकामा गुजरात 12 खेलमा 16 अंकका 7 तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अंकका 7 तालिकाको तेस्रो स्थानमा रहेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नमस्कार।

0: रेडियो एन आर एन 99.1 विषयमा सरो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा प्रीति तयारी गर्छौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक दिशान फाइनेंस
2: पेशमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर हुनुहुन्छ। महरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: नमस्ते सेनजी, गुड मर्निङ।
2: गुड मर्निङ, गुड मर्निङ। सरकारले ल्याएको नीति तथा कार्यक्रम धेरै महत्वाकांक्षी भयो, हिजोकै धर्रा पल्टाइयो भन्ने खालको जुन किसिमले यहाँहरूले आलोचना गरिरहनु भएको छ।
4: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
0: हर विषयमा सरो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चा दिशोम फाइबर नेट।
2: हेर्नुहोस् त, 7% आर्थिक वृद्धि दरको लक्ष्य लिएको छ, लगानी मैत्री वातावरण बनाउने भनिएको छ, सहकारी पीड़ितलाई एकदम धमाधम फिर्ता गर्ने भनिएको छ, यो राम्रो होइन?
3: कार्यक्रम नीति तथा कार्यक्रम हिजो कागजमा ल्याइएको हो कि, त्यो शब्दहरूको संग्रह जस्तो छ कि, होइन? कागजमा त जे पनि लेख्न सक्यो नि, 7% ठाउँमा 10% पनि लेख्न सकियो होला नि, एकछिन मान्छेलाई होइन प्रभावित पार्नका लागि। त्यसैले त हामीले भनेका छौँ नि, यो सरकार वास्तविक यथार्थता भन्दा पनि पपुलिजमलाई, लोकप्रियतावादलाई आत्मसात गरेर हेरिरहेको छ। के भन्दा, के बोल्दाखेरि लोकप्रिय भइन्छ, के गर्दाखेरि मान्छेले चाहिँ एकछिन रुचाउँछन्, एकछिन ताली पिर्छन्, वा वा भन्छन् भन्ने कुरालाई बढी मध्यनजर गरेर आफ्नो गतिविधि, आफ्ना कार्यक्रमहरू, आफ्ना चाहिँ अभिव्यक्तिहरू अगाडि बढिरहेको छ। यो कुराले चाहिँ देश चल्दैन, शासन चल्दैन, सरकार चल्दैन, जनताका वास्तविक पीडिताहरूलाई चाहिँ समाधान गर्न सकिँदैन। स्रोत र साधनको पहिचान गर्न सकेका छैन, यसले स्रोत खुलाउन सकेको छैन, र कसरी गर्ने भन्ने कुरा कुनै पनि योसँग योजना छैन, कुनै पनि योसँग त्यस्तो खालको नीति छैन। यसो गर्ने उसो गर्ने भन्ने कुरा केही पनि अर्थ छैन। अर्को कुरा तपाईँले हेर्नुभयो भने अधिकांश जस्तो चाहे लेखन हेर्नुहोस् चाहे सबै कुरा हेर्नुहोस्, पुराना कुराहरू नै छन्, नयाँ कुरा एक प्रकारको कर्मकाण्डी जस्तो हुन्छ, होइन? त्यसैले मलाई के छ, मलाई के लाग्छ भने, मलाई पनि विश्वास थियो, मलाई पनि के अपेक्षा थियो, के विश्वास थियो भने, यत्रो धेरै ठुलो जनमत प्राप्त गरेको छ यो सरकारले, घरि घरि दुई तिहाईको भर्खरको जनमत, अब युवा साथीहरू पनि हुनुहुन्छ, त्यसकारण पक्कै पनि यस्तो नीति कार्यक्रममा आउनुभन्दा पहिला सबै पक्षसँग छलफल हुन्छ होला, जस्तो सरकारवाला पक्ष हुन्छ, विभिन्न क्षेत्र हामीसँग मात्र होइन विभिन्न क्षेत्रका सरकारवाला पक्षहरू हुन्छन्, जस्तो अब शिक्षा, स्वास्थ्य, होइन, खेलकुद, पर्यटनदेखि लिएर अरू अरू खालका त्यहाँका सरकारवालाहरू, त्यहाँका स्टेक होल्डरहरू, त्यहाँका विद्वानहरू, होइन, सबै पक्षसँग छलफल पनि हुन्छ होला एकातिर, अर्कातिर हामी विपक्षीहरूसँग पनि अलिकति भए पनि एक दुई दिन भए पनि छलफल गर्छन् होला, सल्लाह गर्छन् होला, एउटा दुई कमिटी आयोजना गर्छन् होला भनेर आएको थियो, अलिक सबै ढङ्गले जान्छन् होला, र पक्कै पनि अलि एउटा प्याराडाइम सिफ्ट हुने गरी, एउटा चाहिँ ड्रास्टिक चेन्ज ल्याउने गरिकन कोसिस गर्छन् कि भन्ने मलाई पनि त्यो अपेक्षा थियो, हेर्नुहोस् है, त्यो खालको अपेक्षा थियो। तर जब पढेको सुन्दै गयो, पढे पढ राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिराख्नु भएको थियो, सुनिरहेको त म त एकदम ध्यानपूर्वक पनि सुन्यो, है,
2: तपाईँलाई पनि निन्दा लाग्यो संसदमा?
3: निन्दा लागेन,
2: मिलाउनु भएको विषय आएको थियो, प्रधानमन्त्रीज्यूले त्यहाँबाट हेरिसक्नु भएको थियो, होइन?
3: त्यही सुन्नु, म त ध्यानपूर्वक सुने, किनभने मलाई क्युरियोसिटी थियो, चासो थियो नि त, के गर्छ के आउँछ कि भन्ने कुरा, सम्भव त अर्थमन्त्री अब प्रधानमन्त्रीलाई त्यो थाहा पनि थियो होला, अब उहाँलाई अब बोर लाग्ने खालको त्यो आएछ क्या, होइन? अर्थमन्त्री पनि मिलाउनु भयो, प्रधानमन्त्री पनि उठेर हिँड्नुभयो भन्दा उहाँहरू आफैलाई पनि बोर लाग्ने, आफैलाई पनि नपचाउने, आफैलाई पनि त्यो झ्याउ लाग्ने, पटार लाग्ने, यो बेकार हो जस्तो लाग्ने गरिकन को नीति कार्यक्रम आयो। अब दुर्भाग्यवश भनौँ न, अर्थमन्त्री मिलाउने, प्रधानमन्त्री जस्तो छोडेर हिँड्ने, है, यो त इतिहासमा दुर्लभ कुरा हो नि, यस्तो होइन, यस्तो दुर्लभ कुरा हेर्नुहोस्, यस्तो उहाँले त्यो दुर्लभ कस्तो भन्नुभएको छ त्यो नीति कार्यक्रममा, यो जनमतलाई म भन्छु, प्रधानमन्त्री र अर्थमन्त्रीले सदनमा देखाउनु भएको व्यवहार दुर्लभ हो संसदीय इतिहासमा, यस्तो पाइदिनु हेर्नुहोस्, यस्तो अराजकता यस्तो अराजकता यस्तो गैर जिम्मेवार यस्तो चाहिँ अपमान संसदको अपमान होइन सम्मान्य राष्ट्रपतिको अपमान जनताको संसदको अपमान गर्नु भनेको त जनताको अपमान हो नि.
2: अनि एकछिन त बिरामी पर्नु भएछ नि त प्रधानमन्त्रीज्यू, बिरामी पर्नु भयो भनेर हालिरहेको थियो नि त होइन सामाजिक सञ्जालमा आइरहेको थियो.
3: हिजो प्रतिपक्षी दलको नेताले पनि यो कुरा गर्नुभएको छ, उहाँको स्वास्थ्य परीक्षण पनि त जनताले थाहा पाउनु पर्यो नि. त्यस्तो बिरामी यस्तो चाहिँ महत्वपूर्ण अवसरमा बिरामी परेर जानुभएको हो भने के भएको भन्ने कुरा चाहिँ मेडिकल रिपोर्ट चाहिँ त्यो जानकारी गराउनु पर्यो. ठिक छ, बिरामी हो भने बिरामी पर्न पाइन्छ, तर एकछिन पनि त फेरि अर्को बैठकमा त आउनुभयो नि त. फेरि त्यो बैठक सकेपछि हो दोस्रो बैठकमा उहाँ सहभागी हुनु. सहभागी भइसकेपछि हामीले त्यहाँ एमालेको तर्फबाट हाम्रो माननीय गुरु बरालले त्यहाँ नागरिक उठाउनुभयो, निमापति गर्नुभयो. निमापति गरिसकेपछि उहाँले अझ फेरि जुन व्यवहार देखाउनुभयो त्यो यति चाहिँ लज्जास्पद, यति अपरिपक्व, यति केटाउनेपन, यति जिम्मेवार थियो नि, त्यो कसैले इमेजिनै गर्न सकेन. त्यो कुरा चाहिँ मलाई चाहिँ संसद सचिवालयले पनि त्यो रेकर्ड बाहिर त्यो त्यही बाहिर ल्याएको छैन. तपाईँहरूलाई म सुनाउँछु, हाम्रो माननीय गुरु बरालले त्यसका निर्देशन निमापत्ति गरिसकेपछि त्यो कुरा बताइसकेपछि प्रधानमन्त्री त्यही हुनुहुन्थ्यो दोस्रो बैठक, त्यसको अन्तिम बैठकमा धन्यवाद प्रस्ताव पेश गर्ने बैठकमा. त्यसपछि अनि उहाँले निमापत्ति गर्नुभयो, त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई धन्यवाद प्रस्ताव पेश गर्न टेबल प्रस्ताव टेबल गर्न भन्नुभयो. उहाँले प्रधानमन्त्री त्यो धन्यवाद प्रस्ताव टेबल गरिसकेपछि फर्किने बेलामा उहाँले जुन व्यवहार देखाउनु भयो नि त्यो एकदम हेर्न लायकको र त्यो सुन्न लायकको छ. हेर्नुहोस् त्यो एकदम त्यो मान्छेले यति लाज लागेको थियो चाहिँ सरासर धन्यवाद प्रस्ताव टेबल गरेर त्यो महासिवलाई त्यो टेबल गरेर आइसकेपछि सरासर उहाँ जसरी हिँड्नुभयो र जसरी उहाँले आफ्नो बसेको सिटबाट नबसिकन त्यो सिटमा रहेको मोबाइल चाहिँ यसो पर टाढैबाट समातेर जुन एकदम फसनक्क सन्केर फन्केर त्यहाँबाट हिँड्नु पनि संसद छोडेर त्यसरी एकछिन गलमा हाँसो छोडेर संसदमा हेर्नुहोस्. राष्ट्रपतिका सबै सांसदहरू निलो कालो हुनुभयो, सभापतिको त्यहाँ अनुहार हेर्न लागेको थियो राष्ट्रपतिका, सभामुख निलो कालो हुनुभयो है, विपक्षीमा रहेका र राष्ट्रपतिका पनि पछिल्लो बेन्चमा रहेका, पछिल्लो बेन्चमा रहेका सबै सांसदहरू गलमा हाँसोको त्यहाँ पढा छोड्यो. त्यस कारणले
2: त्योभन्दा एकदम अस्वाभाविक व्यवहार चाहिँ संसदमा देखियो भनेर आलोचना भइ नै रहेको छ होइन. यसको बारेमा चाहिँ उहाँको सचिवालयले स्पष्टीकरण दिएला, राष्ट्रपतिका सांसदहरूलाई पनि कुरा गराउन त यो के लाग्यो भन्दाखेरि होइन अब असंसदीय व्यवहारमा चाहिँ हामीले धेरै किन बोलिराख्नु भन्नुहुन्छ उहाँहरू पनि भनेपछि अब यो व्यवहार चाहिँ जनताले अपेक्षा गरेका थिएनन्, जुन किसिमको व्यवहार भएको छ फेरि अब यसबाट तर्केर भागेर आलोचना मात्रै गरेर अब यसबाट पनि सरकार फेल भएर नेपाली जनताले फेरि दुःख नै पाउने हो. हेर्नुहोस् होइन ऐनजी, तर अब सरकारलाई चाहिँ तपाईँहरूको साथ समर्थन नैतिकता कार्यक्रमलाई साथ समर्थन अब राम्रो बाटोमा लैजाँदाका निम्ति चाहिँ सुझाव पनि त दिनु पर्यो नि त यहाँहरूले फिडब्याक दिनुहुन्छ.
3: पहिलो कुरा त सरकार जिम्मेवार बन्न पर्यो, जनताप्रति उत्तरदायी बन्न पर्यो, संसदप्रति उत्तरदायी बन्न पर्यो होइन. र जनताले अपेक्षा गरेका, जनताले चाहिँ आवश्यकता महसुस गरेका, देशका लागि आवश्यक पर्ने विषयवस्तुमा सरकार केन्द्रित हुनु पर्यो है. हाम्रो कुरा यो, यसका लागि हामीले सरकारलाई खबरदारी गर्ने कुरा, सरकारलाई सचेत गराउने कुरा हो. संसदमा होस् या सड़कमा होस् या बाहिर होस् जताततै होस्, हामी मैले सुरुमैदेखि भन्दै आएको छु, हामी परम्परागत शैलीको रचना के अरे प्रतिपक्ष हामी बन्न चाहँदैनौँ, हामी सशक्त रचनात्मक प्रतिपक्ष बन्न चाहन्छौँ. त्यसले गर्दा कहिलेकाहीँ हामी आवश्यकता अनुसारको भूमिका खेल्छौँ. देशलाई के आवश्यक परेको छ, लोकतन्त्रको रक्षाका लागि के आवश्यकता परेको छ, संसदकोलाई चाहिँ संसदलाई चाहिँ एउटा चाहिँ जनताको भावनाहरू जनताका अधिकारहरूलाई बुलन्दित गर्ने एउटा ठाउँ बनाउन निर्माण गर्नका लागि हामीले खेल्ने पूर्ण भूमिका के हो, त्यसलाई के आवश्यकता पर्छ त्यो हामी पहिचान गरेर त्यस अनुसारको भूमिका खेल्छौँ. हामी कुनै पनि विगतमा जस्तो यो हामी फरकै पर्थ्यौँ, यो सरकार हो, त्यस कारण हामीले विरोधका लागि विरोध गर्नै पर्छ, जे कुरामा पनि हामीले फरक देखिनुपर्छ. अपोजिसन भने जे कुरा पनि फरक देखाउने भन्ने खालको हाम्रो त्यो मान्यता होइन, हामी त्यसरी अगाडि बढ्न चाहँदैनौँ. हामीलाई पनि विकास चाहिएको छ, हामीलाई पनि परिवर्तन चाहिएको छ, हामीलाई पनि यो देशको तपाईँहरू हेर्नु होला, यो देशको विकास निर्माणको ढोका खोल्ने नै हिमालयको. त्यसमा छिटो एउटा चाहिँ सस्टेनेबल गोल, डेभलपमेन्ट गोल चाहिँ एचिभ गर्नका निम्ति चाहिँ छिटोभन्दा छिटो एउटा त्यो धिमा गैली भएन, अलिक छिटो गति, छिटो गतिमा देशको विकासलाई अगाडि बढाउनु छ र एउटा विकसित देश धनी देशका रूपमा छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उसमा हामीलाई उयाउनु छ, यसमा हामी जिम्मेवार छौँ. त्यसमा सरकारको नेतृत्व अस्थायी कुरा हो नि होइन, आज को सरकारमा रह्यो, आज कुन पार्टी रह्यो, को नेतृत्व रह्यो भन्ने कुरा क्षणिक कुरा, अस्थायी कुरा हो. आज एउटा रहन्छ, भोलि अर्को हुन्छ, हिजो हामी छौँ, आज उहाँ रहन्छ, फेरि भोलि अर्को आउँछ. मैले अस्ति पनि भने यो त परिवर्तित कुरा हो, अस्थायी कुरा हो, गतिशील कुरा हो. यस्तै हेरेर हामीले देशको परिवर्तनलाई, देशमा जनताका आकांक्षालाई, लोकतन्त्रलाई चाहिँ कम्प्रोमाइज गर्न मिल्दैन. यस्ता यस्ता हामी बडो सिरियस छौँ, त्यसैले जुन प्रकारको निम्ति यी सबै कुरालाई देश गर्नेका निमित्त जुन अहिले सरकारले नीति तथा कार्यक्रम ल्याएको छ, यो नीति तथा कार्यक्रमले यी आकांक्षाहरूलाई, जनताका यी आवश्यकताहरूलाई, जनताका यी चाहनालाई, भावनालाई, अक्षरहरूलाई चाहिँ यसले पूरा गर्न सक्दैन। एउटा अर्को कुरा, हाम्रो संविधानले परिकल्पना गरेको जुन समाजवाद उन्मुख अर्थतन्त्र, समाजवाद उन्मुख चाहिँ अर्थतन्त्र परिकल्पना गरेको छ, त्यसलाई पनि यसले चाहिँ गर्न सक्दैन। हेर्नुहोस्, त्यो नीतिका कार्यक्रममा संविधानले भनेको समाजवाद उन्मुख, समाजवाद उन्मुख अर्थतन्त्र भनेको हामी समाजवाद उन्मुख भनेका छौँ, समाजवादको एक शब्द चाहिँ देख्नुभयो यो उसमा, त्यसै यो नीतिका कार्यक्रम चाहिँ के केलाई हेरेर यसको मार्गदर्शक सिद्धान्त
2: समाजवाद त अब यो देशमा छैन अहिले, होइन, यो दलाल पुँजीवाद नै हामी भइसकेको छ, समाजवाद त खालि नारा मात्र कम्युनिस्टहरूको, अब समाजवाद आउन सक्दैन यो देशमा, होइन ऐनजी, त्यो कारणले गर्दाखेरि अब देश बनाउने कुरामा
3: तपाईँहरूले यस्तो कुरा नगर्नु, समाजवाद भनेको कम्युनिस्टहरूको मात्र यो नारा होइन, क्या जनताको नारा
2: होइन।
3: संविधानमा किन लेखा त त्यसो के सरकारले संविधानलाई मान्दैन भन्नु पर्यो नि, छैन नि, छैन, संविधानलाई कुनै पनि वाचन नागरिकको संविधानलाई नटेकिकन जुन किसिमले स्वच्छतारी, मैले अघि पनि भने सुरु लोकप्रियतामा आधारित भएर लोकप्रिय बन्न खोजेर एकदम सस्ता कुरा, लोकप्रिय कुरा है, प्रायः शब्दहरूको सङ्ग्रह मात्रै छ। हेर्नुहोस्, कार्यान्वयन गर्न निकै चुनौती छ, यो उहाँले ल्याउनु भएको छ, जनताको अपेक्षा पनि कुरा गरिएका छन्, जे जति 5-10% जे कुरा नयाँ ल्याउनु भएको छ त्यो एकदम कार्यान्वयन, त्यो हावामा उड्या छ, हाम्रो उडेको कुरालाई कसरी कार्यान्वयन गर्न सकिन्छ, होइन, त्यस कारण यो चुनौतीपूर्ण छ। त्यसले त के देखियो भने मूल्य भन्ने कुरा खालि त्यो नारा र शब्दमा मात्र सीमित रहेछ,
2: सुनिराख्नु भएको छ, होइन, लाखौं जनताले सुन्दै हुनुहुन्छ, नेपाली बस देश विदेशमा पनि सुन्दै हुनुहुन्छ यतिखेरको अवस्थामा। अब एउटा कुरा के बताउनुहोस् भने, हिजो तपाईँका पार्टीका संसदीय दलका नेता रामबहादुर थापा बादल फेरि सेनाप्रति जाइलाग्नुभयो भन्दै त्यहाँ केही सांसदहरूले चाहिँ त्यसको टिप्पणी गरे, आलोचना गरे, नेपालको सेनालाई, सार्वभौमिकतालाई किन चलाउने, नेकपा एमाले किन बारम्बार प्रहार भइरहेको छ भन्ने खालका प्रश्नहरू पनि उब्जिए, के भन्नुहुन्छ?
3: म यसका विरोध विषयमा मेरो स्पष्ट धारणा छ। हेर्नुहोस्, म तपाईँलाई अलिकति समय दिनका लागि अनुरोध गर्छु, के भन्छु भने, लोकतन्त्रमा कुनै पनि व्यक्ति र कुनै पनि मान्छे, कुनै पनि संस्था प्रश्नभन्दा माथि हुँदैन, है, सबैको भूमिका, सबैको चाहिँ का बारेमा, सबैको कामका बारेमा, सबैका व्यवहारका बारेमा प्रश्न गर्न पाइन्छ, आफूलाई लागेको कुरा, चाहे त्यो संसदमा होस्, चाहे सड़कमा होस्। त्यस कारण सेना पनि लोकतन्त्रमा प्रश्नभन्दा माथि छैन, र सेना नेपालको एउटा रक्षा कवच हो, नेपालको एउटा एउटा संस्थापक एउटा संस्था पनि हो। त्यस कारण त्यसप्रति हाम्रो उच्च सम्मान छ, त्यसप्रति हाम्रो उच्च एउटा आस्था पनि छ, सद्भाव पनि छ, त्यसलाई हामीले चाहिँ विवादमा ल्याउनुपर्छ, त्यसलाई कमजोर बनाउनुपर्छ भन्ने कदापि पनि नेकपा एमाले सोच्दैन, गर्दैन। तर पछिल्लो समय खास गरी भदौ 23 पछि केही केही चाहिँ भूमिका सेनाको देखिया छ, त्यसमा यो हाम्रो मात्र त्यो रामबहादुर थापा बादलको मात्र प्रश्न होइन, आज सड़कमा उठेको प्रश्न हो, जनताको मनमा उठेको प्रश्न हो, होइन। 23 गते सेनाले आफ्नो नामुखै अगाडि जसरी सुन्दरबार जनता टुलुटुली हेरिराख्यो, त्यो त नेपाली जनतालाई त्यो प्रश्न त गर्ने अधिकार छ नि त, सेनाले सेनाले जवाब दिनुपर्छ नि, सेना त्यति बेला चाहिँ अब त्यो हेरिन्थ्यो। र अहिले अहिले अझै पछिल्लो समय उहाँले भनेको कुरा के हो भने, अब त लिपुलेटमा यत्रो चाहिँ अब हाम्रो लिपुलेट हाम्रो भूमिको अतिक्रमण भइराखेको छ, होइन, त्यसको बारेमा सेना भेखबर हुने, तर सुकुम्बासीमा बस्ती भए सुकुम्बासी बस्ती हामी अस्ति चाहिँ खाली गर्दा सेना परिचालित भयो नि त, त्यो त्यति ठाउँ त्यो ठाउँमा चाहिँ हाम्रा चाहिँ दाजुभाइहरू नि, त्यो सुकुम्बासी बस्ती हाम्रो दाजुभाइहरू होइन, होइन, परेड भन्ने कुरा आफ्नो कुरा होला, तर त्यहाँ परिचालित त भयो नि त, धेरै चाहिँ पुलपुलाउने कुरा पनि होइन, सबै मान्छे, चाहे प्रधानमन्त्री होस्, चाहे राष्ट्रपति होस्, चाहे सेना होस्, चाहे पुलिस होस्, चाहे कर्मचारी होस्, चाहे राजनीतिक दलका नेता कार्यकर्ता, चाहे अरू कुनै नागरिक होस्, सबैले संविधान संविधानको चाहिँ अधीनमा रही, होइन, लोकतन्त्र, देश, देशका नागरिक, यहाँको शान्ति सुरक्षा सबैका लागि आफू कर्तव्यनिष्ठ हुनुपर्दछ, चाहे संस्था हो चाहे व्यक्ति हुन्, है, त्यो नेपाली नागरिक र नेपालमा क्रियाशील रहेका सबै चाहिँ संस्थाहरूको त्यो अनिवार्य उत्तरदायित्व र जिम्मेवारीभित्र पर्दछ, र यदि त्यो दायित्व, त्यो जिम्मेवारी, त्यो कर्तव्य कसैले पूरा गर्दैन भने सबैका विषयमा प्रश्न गर्न पाइन्छ, होइन। त्यस कारण हाम्रो सेनाप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउने गरिएन, सेनालाई अझ बलियो बनाउने, अझ लोकतान्त्रिक बनाउने, अझ राष्ट्रवादी बनाउने, अझ कसैको चाहिँ राजनीतिक संघमा नफसोस् भनेर सतर्क बनाएको कुरा हो, होइन। पछिल्लो समय सेनाको भूमिकापछि हामीले आम जनताले प्रश्न गरिरहेका छन्। आम जनतामा एक प्रकारको संशय छ, त्यसले सेनालाई सतर्क बनाउनका निम्ति, सेनालाई मजबुत बनाउनका निम्ति, बलियो बनाउनका निम्ति हाम्रो दलको नेताले त्यहाँ केही कुराहरू उठाउनु भएको होला। यसलाई चाहिँ धेरै राजनीतिकरण गर्ने धेरै अनुसार ढङ्गले व्याख्या गरिँदैन भन्ने लाग्छ मलाई। एउटा
2: अनि यसो यसभन्दा अगाडि पनि त उहाँले बोल्दाखेरि चाहिँ सेनाको विषयमा बोलेको कुरा फिर्ता लिएको थियो नि त, होइन? नेताहरूको आपत्ति हुँदाखेरि
3: फिर्ता ल्याएको छैन, कसले फिर्ता लियो
2: र? होइन, त्यहाँ त छलफल भयो पार्टीमा, अनि विरोध भयो, त्यस पछाडि चाहिँ यसो पौडेलजी अनि शङ्कर महाशय शङ्कर पौडेलजी लगायतको सचिवालय बैठकीमै चाहिँ उहाँहरूले चाहिँ स्पष्टीकरण माग्नु भएको थियो, होइन?
3: सचिवालय बैठक बसेको हो, त्यसको भोलिपल्ट छलफल त पक्कै पनि त्यहाँ भयो होला, किनभने केही नेताहरूले सामाजिक सञ्जाललाई बाहिर मिडिया नै पनि त्यो विषयमा त्यतिखेर आपत्ति प्रकट गर्नुभएको थियो। तर यति कुरा के बुझ्नुहोस् भने, ठिक छ, यो विषयमा पनि हामी थप छलफल गर्दै होला, अगाडि बढ्दै होला। तर अब हिजो संसदमा अब रामबहादुर थापा बादल जो नेकपा एमालेको संसद दलको नेता हुनुहुन्छ, होइन, उहाँको तर्फबाट त्यहाँ चाहिँ नेकपा एमालेको तर्फबाट उहाँले संसद दलको नेताको हैसियतले संसदमा बोल्दै गर्दा त्यसको अब त्यो नेकपा एमाले उहाँले बोल्नुभयो कि भन्ने कुरा हामीले स्वीकार्नुपर्छ। तर अब यो कुराका बारेमा थप छलफल होला, पार्टीमा पनि छलफल होला, हामी पनि छलफल गरौँला। तर सेनालाई चाहिँ पसलभन्दा माथि चाहिँ राख्नु हुँदैन है, तपाईँहरू पनि यसो क्लियर राख्नुहोला। हिजो राजालाई जसरी पसलभन्दा माथि राखिन्थ्यो, आज सेनालाई त्यो पसलभन्दा माथि राख्ने यो कुचेष्टा हामीले गर्यौँ भने लोकतन्त्रको चाहिँ आत्मा मर्छ, लोकतन्त्रको मर्म मर्छ, लोकतन्त्रमा चाहिँ सबै प्रश्न कोही पनि पसलभन्दा
2: माथि हुनु हुँदैन। सेनाले पनि आफ्नो जिम्मेवारी निभाउनु पर्छ, र सेनाले पनि हिजोको घटनाक्रमको
3: प्रश्न कसले गर्न पाउँदो, त्यसो भए के नेकपा एमाले प्रश्न गर्न नपाउने भन्ने कहीँ लेखा छ? प्रश्न गरे त हो, कहाँ थियो भने नि त किन खेल्यो त्यहाँ, अब सुकुमासी बसेर किन परिचालित भएको सेना भने प्रश्न गरे, अब सेनाले जवाब दिनु पर्ला नि त, सरकारले जवाब दिनु पर्ला, होइन हामी त्यहाँ भन्ला अथवा लिपुलेकको बारेमा उसले बसलाई यस्तो यस्तो भइरहेको छ हामी क्लियर छौँ भन्ला सकिगयो नि, होइन? अनि यसलाई किन धेरै विवादित बनाउनु पऱ्यो, यसको यसका बारेमा धेरै मान्छे के केले भने सेनालाई चाहिँ भन्नु चाहिँ सेनालाई त्यस्तो पुलपुलाउने, सेनालाई चाहिँ त्यसरी चाहिँ पसलभन्दा माथि राख्ने र अधिकारभन्दा माथि राख्ने कुरा र सेनाका बारेमा कोही बोल्नु हुन्न, सेनाले जे गरे पनि, सेनाले जे भूमिका खेले पनि, जस्तो पनि काम गरे पनि, सेना भने चाहिँ सेना हो, त्यसलाई चाहिँ बारेमा बोल्नु हुँदैन, पैसा मान्छु भन्ने कुरा चाहिँ यस्तो भाष्य निर्माण गर्नुहुन्छ र हामीले, होइन? त्यसैले अब हामीहरू जसरी पनि भन्न चाहन्छौँ, चाहे नीति तथा कार्यक्रममा पनि हाम्रो चाहिँ एकदम जे जे कुरामा कमी कमजोरी छ ती कुरा हामी आउनेछौँ। अब हेर्नुहोस् न, कस्तो भनेको छ भने नीति तथा कार्यक्रममा यो त संविधानले दिएको अधिकार हो, होइन, इन्टरनेसनल चाहिँ आइएलओले दिएको अधिकार होला, इन्टरनेसनल चाहिँ कोर्टहरूले दिएका, अन्तर्राष्ट्रिय कानुनहरूले दिएका अधिकार छ नि त कति त्यो कुराहरू, त्यसलाई पनि खण्डित हुने गरिकन जुन प्रकारको ढङ्गले चाहिँ नित्य कार्यक्रमलाई विद्यार्थी सम्मेलनलाई प्रतिबन्धित गर्ने, कर्मचारीलाई त्यहाँ गरेको चाहिँ भाषा हेर्नुहोस् त, प्रयोग गरेका भाषाहरू शब्दहरू, होइन, हिजो मात्र सर्वोच्च अदालतले के दिनु खोल्न पाउने त्यहाँ आदेश कार्यान्वयन गर्ने, निर्णय कार्यान्वयन गर्ने आदेश गरेर चाहिँ नित्यता कार्यक्रम चाहिँ अब त्यो खारिज गरिन्थ्यो, के यसो गरिन्थ्यो उसो गरिन्थ्यो, अनि कर्मचारीका बारेमा कतिजना तपाईँको निर्मम भएर त्यहाँ लेखेको छ, एकदम अमर्यादित शब्दहरू, कर्मचारी असमनीय शब्दहरू, राष्ट्रिय कर्मचारीहरूका बारेमा कसरी त्यहाँ प्रश्न गर्न पाइन्छ, उनीहरूको वृद्धि विकासका बारेमा, उनीहरूको चाहिँ व्यावसायिकताका बारेमा, उनीहरूको सेवा आचरण सुविधाका बारेमा, त्यो चाहिँ राष्ट्र सेवक गरेका छन् बरु, त्यो विषयमा पनि काहीँ केही उल्लेख गर्नु पर्दैन। त्यसकारणले यो चाहिँ यो नित्य कार्यक्रम न विद्यार्थीलाई मन परेको छ, न पत्रकारलाई मन परेको छ, न व्यवसायलाई मन परेको छ, न चाहिँ तपाईँको युवाहरूलाई मन परेको छ, युवा रोजगारका विषयमा त्यस्ता कुनै ठोस कार्यक्रम छन्? यत्रा चाहिँ पब्लिकम कुरा गर्नुभएको छ, तारा खजान लिन्छु भनेर सारा मानव अहिले विदेशमा गएका सबै युवाहरूलाई नेपाल फर्काएर, होइन, सबैजना अब सबैलाई 1-2 लाख गर्ने खालको जागिर दिइहाल्छु, रोजगार दिइहाल्छु भनेर हिजो कुरा गर्नुभएको, त्यसका सम्बन्ध कुनै कार्यक्रम आयो? नेपालमा भएका छन् बेरोजगार युवाहरूका बारेमै पनि केही कुरा गरेका छैन, विदेशबाट यत्रोजना हाम्रो माइग्रेटेड जुन हाम्रो पपुलेसन छ, यत्रो जनशक्ति छ, त्यसलाई चाहिँ कसरी नेपाल फर्काउने भन्ने विषयमा कुनै चाहिँ कार्यक्रम छैन। यत्रा चाहिँ हाम्रा समाजमा रहेका विभेदहरू छन्, यत्रा खालका चाहिँ हामी असमानताहरू छन्, होइन, उत्पीडित दलित अनि एक प्रकारको महिला, होइन, सीमान्तकृत वर्गहरूका बारेमा केही कार्यक्रम देख्नु हो? त्यस कारणले एकदमै चाहिँ झुटको पुलिन्दा शब्दहरूको संग्रह र एक प्रकारको महत्वाकांक्षी र त्यो कारण गर्न नसकिने खालको नीति कार्यक्रम छ हामीले भन्ने कुरालाई, अनि उहाँहरूले पनि त एप्रिसिएट गर्नु पर्यो नि हुन्छ।
2: साइन्सजी, हामी पनि यसको सही कार्यान्वयन होस्, जनताले सुख पाओन्, जनताले अब पनि निराशा हुन नपरोस्, होइन, विदेशमा चाहिँ रोई कराई गरेर लालाबाला छोडेर जान नपरोस् भन्ने कुरामा दृढ छौ, सरकारलाई हामी खबरदार गरिरहेका छौ, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
3: अवश्य पनि धेरै धन्यवाद छ, मलाई पनि बिहानै अवसर दिनुभयो, मेरा विचारहरू मेरो दलका तर्फबाट, पार्टीका तर्फबाट, आम नेपाली जनताका बीचमा सन्तुष्टि गर्ने अवसर दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै
2: धन्यवाद। नमस्कार, उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रमुख सचेतक ऐन महाराज। श्रोता नेपाली बसमा छोटो विश्राम, जो विश्रामपछि पुनः उपस्थित हुनेछ।

0: sama tu account open activate any karobar sachile sanga busy life easy banau dai har ek din global smart plus life ko pesma banking एसई सक्यो अब रमाइलो सुरु भयो
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
0: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
0: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड

0: यो नयाँ वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर साउन्ड किट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टिसिएल, इन्स्पायर ग्रेटनेस।
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरूरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: हुन्छ।
1: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तिन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा भेलकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सियर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टोलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर, नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्यास ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: खरो विषयमा चारो बहस, नेपाली बहस,
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चर्चाउ ग्लोबल आर्मी ब्याङ्क सबैका लागि ब्याङ्क
4: डिसन फाइभ मिनट।
5: यति राम्रो बीचमा अधिवक्ता स्वागत नेपाल हुनुहुन्छ, स्वागत नेपाल जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार,
6: एकदमै धेरै धन्यवाद।
5: यहाँलाई थाहा छ सरकारले नीति तथा कार्यक्रम ल्यायो, प्रधानमन्त्री त एकछिन बिरामी पर्नुभयो, बाहिर निस्कनुभयो, अर्थमन्त्री निदाउनुभयो भनेर व्यापक रूपमा आइरहेको छ, तपाईँको के छ यसमा टिप्पणी?
6: निदाएको होइन, उहाँले भनिरहनु भएको थियो प्रधानमन्त्रीजीले वाकआउट दिनुभएको राष्ट्रपतिजीको नकआउट हो, यो सामान्य कुरा हो, त्यो संसदमा हुनपर्ने धेरै कुराहरूका बारेमा कुरा हुँदैन, कुरै गर्न नपर्ने विषयहरूमा कुरा हुन्छ, धेरै कुरा गर्नु छ नि संसदले।
5: नीति तथा कार्यक्रम त राम्रै आयो नि त होइन? अहिले
6: नीति तथा कार्यक्रम ठिक छ, नीति तथा कार्यक्रममा आउनुपर्ने केही कुराहरू आएका छैनन्, त्यो क्रमशः अरू कार्यक्रमहरूमा आउलान्। नीति तथा कार्यक्रम यो पूर्व नै सरकारले घोषणा गरेको 100 पॉइंट एक्सन प्लान जुन थियो 100 दिने कार्ययोजना त्यसैको आधारमा आएको देखिन्छ। त्यसैमा पनि केही कुराहरू चाहिँ गम्भीर आलोचना गर्नुपर्ने कुराहरू र अरू सम्पूर्ण कुराहरू चाहिँ अत्यन्त प्रशंसा गर्नुपर्ने कुराहरू छन्। जसरी नागरिकता फेसलेस बनाएर घर घरमै दिँदै हिँड्ने कुरा चाहिँ यो नेपालीको कार्यक्रम हुन सक्दैन। अब तपाईँको
5: पुर्याइदिने, ओछ्यानमै पुर्याइदिने, पासपोर्ट ओछ्यानमै पुर्याइदिने भन्ने कुरा चाहिँ राम्रो होइन सरकारले?
6: यो कुरा सबैभन्दा गम्भीर कुरा, यो चाहिँ गम्भीर कुरा हो। अब यो बाहेक धेरै राम्रो कुराहरू भएको छ, तपाईँको ट्रेड युनियन खारेज गर्ने कुरा, यो राजनीतिक संगठन विद्यार्थीहरूका जुन छन् यसलाई खारेज गर्ने कुरा, महेन्द्रवाद बारेका फेरि चाहिँ तपाईँको नामाकरणकै हिसाबले पनि एउटा इतिहासप्रति सम्मान गर्ने कुरा होइन, यी कुराहरू सबै कुराहरू छन्।
5: घर घरमै पुर्याउँदाखेरि त जनतालाई सेवा हुन्छ नि त झन् त, सरकारले राम्रै सोचेर
6: भनेर त्यो हामी कता कता कहिले काहीँ सुन्थ्यौँ कि सिमाना पारी मोटरसाइकल यति सस्तोमा पाइन्छ अरे होइन, यहाँ किन लफडा गर्नु नै त्यो न देशैहरूकोलाई भने जस्तो कुरा हो त्यो। अनि देश परिवर्तन गर्ने, देश परिवर्तन गर्ने भन्ने चाहिँ हुन्छ, देश परिवर्तन भनेको तपाईँलाई अर्को देशको नागरिकता लिने हो भने तपाईँको नागरिकतामा देशको नाम अर्कै लेखिन्छ, देश परिवर्तन भयो नि, त्यस्तो कुरा हो केही हो, अलिकति यसमा सह मिलेन सोचाइको।
5: अनि घरमा पुर्याउने कुराले चाहिँ अनाधिकृत दुरुपयोग हुन सक्छ,
6: नेपालीहरूको कार्यक्रमै हुन सक्छ त्यस्तो कुनै पनि देशमा फेसियस नागरिकता टु बी डेलिभर्ड होइन, अल अफ द डोर स्टेप डोर स्टेप भन्ने यस्तो सिद्ध्याउने कुरा हो, त्यो बाहेक अरू सबै कुराहरू चाहिँ ठिक छन्, अरू नभएका कुराहरू जो गर्न राम्रा कुराहरू थिए।
5: ट्रेड युनियन खारेजदेखि लिएर, विद्यार्थी संगठन खारेजदेखि लिएर, दलीयकरण गर्न नपाउनेदेखि लिएर धेरै कुराहरूमा सरकारले एक्सन त चालेको छ, तर अहिले त सर्वोच्च अदालतले अल्पकालीन अन्तर्गत आदेश त जारी गर्यो नि त होइन, यो चाहिँ खारेज नगर भनेर।
6: अनि अब सिधै दलको छेउ चढेर अदालत पुग्नेहरूले यो भन्दाहरू के गर्छन् भन्ने थियो र
5: होइन, सर्वोच्चले त यसमा व्याख्या गर्न सक्छ नि त होइन, केही कारणहरू देखाउन सक्छ, अहिले त तपाईँमा डोजर नचलाऊ भनिदिइसकेका छ,
6: कारण देशमै देखाउँछ। पञ्चायत कालमा कस्तो राम्रो थियो, तपाईँको विद्यार्थीको चुनाव हुन्थ्यो त, देशैका देशभरिका कलेजका विद्यार्थीको चुनाव हुन्थ्यो, तर पार्टीसँग आबद्ध विद्यार्थी संगठन थिएनन्, युवा संगठन थियो, महिला संगठन थियो, किसान संगठन थियो, चुनाव हुन्थ्यो, देशभरि स्वतन्त्र उम्मेद्वारहरू हुन्थ्यो, स्वतन्त्र मध्येको एउटा अलिक थियो होइन, र त्यो राम्रो कुरा थियो, जेएनजीले चाहेको त त्यो, युवा पुस्ताले चाहेको पञ्चायत कालकै जस्तो संविधान हो, जहाँ यो राजनीतिक दलका चाहिँ भ्रातृ संगठन विद्यार्थी संगठन नहुन्, तर विद्यार्थीको चुनाव होस्, विद्यार्थीले राजनीति बुझ्नुपर्छ भनेर राजा महेन्द्रले विद्यार्थीको चुनाव गराएको, तर स्वतन्त्र रूपमा बुझ जित बुझ होइन, विद्यार्थीको चाहिँ शरीरमा आएर चाहिँ नेतृत्व गर भनेर भनेको छ, त त्यस्तो राम्रो काम गर्न खोजेको कुरालाई त राम्रो भन्नु पर्यो।
5: त अहिले चाहिँ यो संगठनहरू खारेज गर्नु चाहिँ सही निर्देश सही कदम लिएको छ होइन सरकार त्यसो है
6: अत्यन्त राम्रो छ अत्यन्त एकदमै कहाँ विद्यार्थीलाई राजनीतिमा होमेर रेगुलर सडकमा पठाएर अनि छापेमा गोली छापेमा लगाउँदै आफ्नो स्वार्थ पुरा गर्ने त्यही व्यवहार तयार गरेको त्यहाँ विद्यार्थी चाहिँ संगठनहरू आफैमा तपाईँको भ्रष्टाचारको व्यवहार हो धेरै ठाउँमा देखेको छ सबैका चाहिँ तपाईँको सभापतिहरू एउटा कार्यकाल हुँदाखेरि एउटा घर बनाइसकेको तपाईँको त्यो होइन यो हाम्रो उपत्यकाभित्रको विद्यार्थी संगठनहरूको विद्यार्थी नेताहरू तपाईँको रिजन एनजिओ कलेज पुग्ने गरेको त्यस कारण विद्यार्थीलाई राजनीतिको बारेमा एकदम जानकारी दिने विद्यार्थीहरूको चुनाव गराउने तर कस्तो गराउने पार्टी आरोग्य विद्यार्थी संगठनहरू नराख्ने सोधिएको चुनाव गराउने यो नीति त राम्रो छ नि पञ्चायतकालमा यस्तै थियो
5: अब अहिलेको अवस्थामा चाहिँ भाग्यम सरकार आइसके पछाडि शासकीय सुधारका सही कामहरू पनि सार्वजनिक गरेको छ जुन किसिमले एक्सन लिइरहेको छ यसमा तपाईँ एकदम सन्तुष्ट हुनुहुन्छ संसदमा देखाएको व्यवहारको पनि त आलोचना भइरहेछ नि त
6: मैले यसमा धन्यवाद भने कति राम्रा कामहरू छन् गर्नै पर्ने कुरा एमसिसीको खारेज गरिने कामहरू लेख्नु पर्थे लेखेको
5: छैन पारित गरिनेछ पनि लेखेको छैन
6: तपाईँको तपाईँको असमान सन्धि सम्झौताहरू चाहिँ खारेज गरिनेछ लेख्नु पर्थ्यो लेखेको छैन अब योभन्दा अगाडि स्वागत नेपालहरूले चाहिँ सुरु गरेको राइट रिकल राइट जे अदालतको छ आफै भेटेकता पनि अहिलेसम्म नगरेको हामी गर्नेछौँ भन्नु पर्थ्यो गरेको छैन यस्ता धेरै कामहरू छन् कति राम्रा कामहरू छन् गर्नै पर्ने कुरा एमसिसीको खारेज गरिने कामहरू लेख्नु पर्थे लेखेको
5: छैन पारित गरिनेछ पनि लेखेको छैन
6: तपाईँको असमान सन्धि सम्झ

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: प्रिय सहयोगदा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सौना सानो फुलै तिमीलाई माया फुलै पारी सौना सानो फुलै
1: रेडियो साइमन 89.8 मेगाहर्ज
2: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इस 11 AM
3: हेलो 1 2 3
4: चेक तपाईले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
5: मानसिक समस्याबाट बच्ने उपायहरू
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
6: असल साथीहरूसँग मात्रै संगत गरौं
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं
6: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
5: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
8: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
7: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
8: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
7: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
8: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
10: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
11: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त
12: हुन्छ
11: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
12: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
11: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
12: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
11: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
12: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
11: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
12: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
11: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के मन
2: नेपाल सरकार विज्ञापन बोर्ड
13: ए दाई पक्नुहोस् के गर्नु भएको
14: देख्नु भएन औषधि हाले
13: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
14: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
13: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
14: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
13: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
14: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो।
13: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
14: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
16: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
15: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
16: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
15: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
16: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
15: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
16: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
15: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
16: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
17: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
16: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
15: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
18: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
19: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ए बाबु, अध्यारो छ, चर्च बालेर जाऊ।
22: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
13: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
22: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
13: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
22: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
13: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगा।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Papai, I live Sunday Nuncha, Radio Sinus 89.8 MHz.
1: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
0: आमा मलाई दुध है
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
2: भरतपुर दस सिंचाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर दस दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर दस इन्द्रेणी टोल भरतपुर तीन बेलचोक
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: नेपाल सरकार विज्ञापन बोर्ड

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रतिनिधि सभा बैठक जारी। नीति तथा कार्यक्रममाथि संसदले उठाएका प्रश्नको जवाब प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने। असार 7-8-9 गते चितवनमा महाधिवेशन गर्ने राष्ट्रपतिको निर्णय। कांग्रेसको संस्थापन समूहले आज काठमाडौँमा भेला गर्दै स्थानीय र प्रदेशको निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगको प्रस्ताव। एकैपटक निर्वाचन गर्दा राज्यको 4 अर्ब बढ़ी खर्च बचत हुने। सहकारी पीड़ितको बचत फिर्ताका लागि भूमि मन्त्रालयद्वारा अर्थ मन्त्रालयसँग रकम माग। नेपाली यातायात व्यवसाय राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी। नेतृत्वमा चितौला र केसी स्टकर। कक्षा 11 र 12 को छात्रवृत्तिका लागि काठमाडौँ महानगरद्वारा आवेदन खुल्ला। जेठ 10 सम्म आवेदन दिन सकिने। पाकिस्तानमा प्रहरीको गाड़ी लक्षित गरी बम विस्फोट। 2 प्रहरी सहित 7 जनाको मृत्यु। ठूलो संख्यामा सर्वसाधारणहरू हताहतीको शिकार। इरानमाथि दबाव जारी रहने ट्रम्पको चेतावनी। र आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्सले खेल्दै हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तीन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआईमा सजिलै खरिद गर्न सकिन्छ।

0: बियर छ साथमा सधैँ भरि नयाँ वर्षको सुरुवात एसटीएलको खुसीको सुगात।
1: यो नयाँ वर्षको अवसरमा एसटीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा सियर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिङ, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टीसीएल इन्सपायर ग्रेटनेस।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट प्रतिनिधि सभाको बैठक जारी छ। आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उठेका प्रश्नको अर्थमन्त्री डाक्टर सोनी वाग्लेले जवाब दिने कार्यसूची छ। यसअघि प्रधानमन्त्री बालेन शाहले जवाब दिने सम्भावित कार्यसूची सार्वजनिक भए तापनि उहाँले जवाब नदिने भएपछि प्रधानमन्त्रीको सत्ता अर्थमन्त्री वाग्लेले जवाब राख्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 83-84 सरकारको नीति तथा कार्यक्रम यही वैशाख 28 गते संघीय संसद बैठकमा वाचन गर्नुभएको थियो। त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको जवाब दिने, सांसदहरूबाट प्राप्त संशोधनमा निर्णयार्थ प्रस्तुत गर्ने र आज पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ। त्यस्तै प्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिश भएको छ। सभामुख डीपी अरियालले अधिकारीको नाम सिफारिश गर्नुभएको हो। हर्कराज राईलाई हटाएर सभामुख अरियालले प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई ल्याउन लाग्नु भएको हो। संविधानको धारा 106 उपधारा 1 बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिश गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। त्यस्तै सरकारले आज बसेको मन्त्री परिषद बैठकका मुख्य निर्णयहरू पनि सार्वजनिक गरेको छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने, विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2079 संशोधन स्वीकृत गर्ने, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाको सदस्य सुशील खड्का, बागलुङ योगेश कौचन थकाली मुस्ताङलाई मनोनयन गर्ने, भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने लगायतका विभिन्न 4 मुख्य निर्णयहरू सरकारले गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन आगामी असार 7-8-9 गते चितवनमा गर्ने निर्णय गरेको छ। आज बिहान बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिनुभएको हो। त्यस्तै राष्ट्रपतिले सहमहामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा विधान संशोधन समिति पनि गठन गरेको छ। आचार्य नेतृत्वको 5 सदस्यीय समितिमा नेताहरू गणेश पराजुली, प्रकाश चन्द्र परियार, डाक्टर श्रद्धा कार्की र सुशान्त वैदिक सदस्य रहेका छन्। चितवनमा हुने प्रथम महाधिवेशन का लागि सभापति रवि लामी छानेको नेतृत्वमा मूल आयोजक समिति पनि गठन गरिएको छ। नेपाली कांग्रेसको संस्थापनेतर समूहले आज काठमाण्डुमा भेला गर्दैछ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेश स्तरीय भेला गर्न लागेको हो। नेता प्रकाश मानसिंहको चाकसुबारी स्थित निवासमा 23 वैशाखमा सम्पन्न समूहको बैठकले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरिएको नेताहरूको भनाइ छ। भेला बबर महल स्थित कार्की ब्याङ्कवेटमा दिउँसो 1 बजेबाट शुरू हुने बताइएको छ। यसअघि यो समूहले विराटनगरमा कोशी प्रदेश स्तरीय भेला आयोजना गरेको थियो। निर्वाचन आयोगले 2084 सालमा हुने स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै नीतिमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई प्रस्ताव गरेको छ। 2084 वैशाख 30 गते स्थानीय तह र सोही वर्षको मंगिर 4 गते प्रदेश सभाको पदावधि समाप्त हुने भएकाले दुवै निर्वाचन एकैपटक गर्दा राज्यको करिब 4 अर्ब भन्दा बढ़ी खर्च बचत हुने कार्यभाग प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो। निर्वाचनलाई मितव्ययी, प्रविधि, मैत्री र व्यवस्थित बनाउने उद्देश्यले आयोगले मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको थियो। छलफलका क्रममा गत निर्वाचनमा जनप्रतिनिधिहरूले राजीनामा दिएर प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेपछि रिक्त रहेका 74 स्थानीय तह र प्रदेश सभाका पदहरूमा निर्वाचन गर्ने विषयमा परामर्श भएको छ। भूमि सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न सक्रिय कोषमा दियो पुँजीका रूपमा 25 करोड़ रूपियाँ व्यवस्थापन गर्न राखिएको छ। यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। मन्त्रालयले पीड़ित नागरिकलाई रकम फिर्ता तथा चक्रीय कोष संचालनका लागि आवश्यक कार्यविधि समेत निर्माण गरेको छ। मन्त्रालयले कोषमा रकम प्राप्त भएपछि पीड़ितको कागजातका आधारमा रकम फिर्ता गर्ने तयारी गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभएको छ। हामीसँग खबर जुबाकी छ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तिन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा भोकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्भ गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसनको फ्री, स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर, नागरिकता मात्र भए पुग्छ, सहज EMIमा खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्यास ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता पाइपुग्छ। सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी छ। महासंघको नयाँ नेतृत्व चयन गर्न 387 संस्थाका 1663 प्रतिनिधि पोखरामा रहेका छन्। 27 गतेदेखि शुरू भएको सातौं महाधिवेशनले देशभरका यातायात व्यवसायीसँग सम्बन्धित प्राइभेट लिमिटेड कम्पनी समितिहरूको छाता संगठन महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला र अर्का वरिष्ठ उपाध्यक्ष हरिप्रसाद शरण बीच कड़ा प्रतिस्पर्धा देखिएको छ। मंगलबार सिटौलाको पक्षमा कांग्रेस, एमाले, माओवादी समेत सहमति गराउने प्रयास भएको थियो, तर एउटा समूहले असहमति सुनाउँदा असफल हुन पुगेको छ। अध्यक्षका लागि पूर्व अध्यक्ष विजय शाह र योगेन्द्र कर्मचार्यले फरक फरक पात्र बनाउन चाहेका थिए, तर कांग्रेसबाट सिटौलाकै नाम अगाडि आएपछि एउटा समूह असन्तुष्ट बनेको छ र पुराना तीन दल एकै ठाउँ उभिने प्रयास पनि असफल बनेको हो। काठमाडौँ महानगरपालिकाले जेठ 1 गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने पाएको छ। महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 83-84 कक्षा 11-12 छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो। महानगरपालिकाको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। अनलाइन आवेदन जेठ 10 गतेसम्म दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित 100 वस्तुगत वैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ। बितेका 24 घण्टामा 1,687 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,31,506 रूपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 85, नियम विपरीत राइड सेयरिङ गरेका 163, संकेत बत्ती उल्लंघनकर्ता 142 र तीव्र गतिमा सवारी साधन हिटाएका 117 जनालाई कार्यवाही गरिएको हो। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ

यो नयाँ वर्षको अवसरमा एसिएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर साउन्ड क्लिप, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

यो नयाँ वर्षको अवसरमा ग्रेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सियोसर गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभन र प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआईमा खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: अब विदेशका खबर। पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको शक्तिशाली बम विस्फोटमा परि 7 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 2 प्रहरी र 5 सर्वसाधारण रहेका छन्। प्रहरीका अनुसार खैबर पख्तुनख्वाको लक्की मारवत जिल्लामा नियमित गस्तीमा रहेको प्रहरीको गाड़ीलाई लक्षित गरी विस्फोट गराइएको हो। विस्फोट भीड़भाड़ युक्त बजार क्षेत्रमा भएकाले घटनास्थल नजिकै सर्वसाधारणहरू पनि ठूलो संख्यामा हताहतीको शिकार भएका छन्। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथिको दबाव निरन्तर रहने चेतावनी दिएका छन्। उनले ईरानको सैन्य क्षमता कमजोर भइसकेको दावी गर्दै अमेरिका आफ्नो लक्ष्य हासिल गर्न दृढ रहेको समेत बताएका छन्। चीन भ्रमणका लागि प्रस्थान गर्नुअघि संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले ईरानमाथि लगाइएको नाकाबन्दी प्रभावकारी रूपमा काम गरिरहेको समेत दावी गरेका छन्। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्सले खेल्दैछन्। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजयी भएको हो। हिजो बेलुका अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाएका छन्। आईपीएल अंक तालिकामा गुजरात 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद सम्मान खेलमा 14 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। जाबाबाबी नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभा बैठक जारी। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने। असार 7, 8 र 9 गते चितवनमा महाधिवेशन गर्ने राष्ट्रपतिको निर्णय। कांग्रेसको संस्थापन समूहले आज काठमाडौँमा फेला गर्दै। स्थानीय प्रदेशको निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगको प्रस्ताव। एकैपटक निर्वाचन गर्दा राज्यको 4 अर्ब बढ़ी खर्च बचत हुने। सरकारी पुलिसको बचत फिर्ताका लागि भूमि मन्त्रालयद्वारा अर्थ मन्त्रालयसँग रकम माग। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी। नेतृत्वमा सेटौला र केसी विष्टकर। कक्षा 11 र 12 को छात्रा व्यक्तिका लागि काठमाडौँ महानगरद्वारा आवेदन खुल्ला। जेठ 10 सम्म आवेदन दिन सकिने। पाकिस्तानमा प्रहरीको गाड़ी लक्षित गरी बम विस्फोट। 2 प्रहरी सहित 7 जनाको मृत्यु। ठूलो संख्यामा सर्वसाधारणहरू हताहतीको शिकार। ईरानमाथि दबाव जारी रहने ट्रम्पको चेतावनी। र आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्सले खेल्दै हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा। काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।
2: मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz।
3: Subscribe now and press the bell icon, never miss an update.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: Subscribe now and press the bell icon down here.

सफाई आईलेट सुन दे मुंचा रेडियो साइलेंस 89.8 MHz।

0: साहिनो समय सूचक अहिले दिउँसोको एक बज्यो PM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
2: किन आँखा मिचेको मिचेको गरेको
3: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
2: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
3: ए त्यसो भए जोगिनु के गर्ने त
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति
3: बुझे
2: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
4: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
7: आमा मलाई दुध है
6: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
8: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै
8: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
9: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसोक
10: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
11: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
11: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
10: ए हो र बाबु
11: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
10: ए
11: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
10: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरण नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यो टिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगा।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज।

0: Tapay Islands on the Mooncha Radio Silence 89.8 MHz.
1: Hey, Keta. What is all this? कति दिन लाग्छ अब
2: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
1: हो र
2: यसको हिँडाइले त चार दिनमा नै पुगेन जमिना

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे नि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि

सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 2 PM।
2: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
1: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामी छाने मोबाइल 98 550 52 454 98 455 20 454 इमेल lok.logic2@gmail.com।
2: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै AMC काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन।
1: हार्दिक निमन्त्रणा। राष्ट्रगुरु योगी नरहरिनाथज्यूको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ सांस्कृतिक होम महायज्ञ 2083 हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान बागेश्वरी आश्रम देवघाट धाम चितवन। आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक संपदा संरक्षण संघ।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: होइन दिदी, कतै हिँड्नु भयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
3: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
2: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइल का चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
3: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98452049486।
4: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
5: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
4: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
5: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
4: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
5: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
4: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन सुन्ने
7: नानी? के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
8: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
8: सम्पर्क नम्बर 98450-82997,
5: 98550-10900।

0: चितवन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
1: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ।
0: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ।
1: चुरोट बिडी खाएर आगो सहितको छुट्टा जहाँ चाहिँ नफालौ।
0: सामुदायिक वन, कबुलियती वन, उपभोक्ता समूहहरूले वनमा भएका पात पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं।
1: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं। वनभोज सकिएपछि आगो राम्ररी निभाऊ।
0: नजिकको वन क्षेत्रमा आगा लागि भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ।
1: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गराऊ।
0: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ। आफू बस्न वनलाई बचाऊ।
1: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98-550-92-222 98-550-57-215 खबर गरौ।
0: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, कस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
5: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
4: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएमसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी, थपकट, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
5: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
4: अर्को विशेष थप काम, यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
5: सञ्चालक
4: सूर्य श्रेष्ठ,
5: एसएनपी कम्पनीको कार्यालय
4: बाइपास रोड भरतपुर चितवन,
5: मोबाइल नम्बर
4: 98550-3359।
6: 98555 26959।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004447 छोयो कि छोयो
1: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
2: आमा मलाई दुध है
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज

मेरो रोचन तिमीलाई रातो गरे म तिमीलाई गर्छु मेरो तिमीलाई धेरै धेरै माथि ल्याउन प्रिय तिमी मैले देखिने अब जबसम्म जीवन हुन्छ त्यो केटो तिम्रो जुन सम्म पढाउँछु तिमीलाई त्यो सँगै बाँच्नु छ मलाई सम्झ मेरो

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: गरिमा मय ठाउँमा हामी फेरि उहाँहरूकै उहाँहरूले नै तय गरेर लैजाने यो नीति तथा कार्यक्रम हो। यसको सफलतामा त उहाँहरूको भविष्य छ। उहाँहरूको पार्टी त म त 20 वर्ष चलाउनु छ एक्लै भनेर भनिरहेको छु, यस्तो प्रतिपक्ष पाउनुहुन्छ भनेपछि त्यसमा उसले त जवाब दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभा महोदय कि
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: गरिमा

0: उहाँका प्रति सम्मान हो, सभामुखज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो, तपाईँको शालीनताका प्रति सम्मान गरेर हामीले यो प्रस्तावलाई यहाँनिर पेश गर्नुभएको छ। तर जवाबमा त्यसमा चाहिँ उहाँको उपस्थिति चाहिन्छ, यो रुलिङ गरिदिनु पर्यो सभामुख महोदय।
1: माननीय सदस्यहरू, अहिले प्रतिपक्षी दलका नेता माननीय सदस्यले भनेको विषय हामीले केही बेर अगाडि पनि यो विषयमा संवाद गरेका थियौं र यो विषयमा मेरो ध्यान आकर्षण भएको छ। सभा हामीले आज अहिलेको समय हेर्दा हामीसँग 35 जनाको संशोधन परेको छ, त्यसकारणले हामीले आज सभा सक्न सक्दैनौ, आज हामी कार्यक्रम शुरू गरौं। त्यसपछि यो आजको सभा सकिसके पछाडि मैले सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्ने कुरा छ, त्यसपछि संवाद गरेर भोलि हामीले अब यो यसको जवाब यसको प्रत्युत्तर भनेको हामी आज भ्याउँदैनौ। आज हाम्रो कार्यसूचीमा यहाँहरूले देखे अनुसार कार्यसूचीमा आजै सकिने देखिए तापनि हामीले आजको कार्यसूचीमा सम्भावना छैन, त्यसकारणले आज हामी छलफल अगाडि बढ़ाउँ र यसलाई जवाब दिने क्रममा अब सम्माननीय प्रधानमन्त्रीज्यू आउन सक्नुहुन्छ कि सक्नुहुन्न, आउन मिल्छ कि मिल्दैन, उहाँको अवस्था के छ भन्ने विषयमा मैले अहिले यहाँबाट त निर्णय दिन सक्दिनँ, उहाँसँग संवाद त गर्नु नै पर्यो। त्यसकारणले यहाँहरूलाई म यही अनुरोध गर्न चाहन्छु कि तपाईँहरू बसिदिनुहोस्, सभा चलाऊ, त्यसपछि सम्माननीय सभा प्रधानमन्त्रीज्यूसँग संवाद पश्चात भोलिको कार्यक्रम अगाडि यहाँहरूसँग फेरि आवश्यकताको अनुसार हामी हाम्रो कार्यव्यवस्था परामर्श समिति छ, सचेतकज्यूहरू हुनुहुन्छ, उहाँसँग हामी बसेर संवाद गरेर भोलिको कार्यक्रम त्यसरी तय गरौँला। बस्नुहोस्, बसिदिनुहोस्, आज बसिदिनुहोस्, कार्यक्रम अगाडि बढाउन सभा अगाडि बढाउनलाई सहयोग गर्नुहोस्। बसिदिनुहोस्, मैले माननीय सदस्य प्रतिपक्षी दलका नेतालाई यहाँको अनुरोधमा मैले यहाँको कुरा पनि सुने, यहाँले सदनलाई पनि सुनाउनु भयो, त्यस कारणले मैले संवाद त गर्नु पर्ला कार्यपालिकासँग सरकारसँग, त्यस कारणले मैले यहाँबाट रूलिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौ, त्यस कारणले आज कार्यक्रम अगाडि बढाउनलाई सहयोग गर्नुहोस्, सबै सदस्यहरू बस्नुहोस्। अब नगरौं मैले मान्ने सदस्य, किनभने हामी अब वाद विवाद प्रतिवाद गरिरह्यौं भने समय त बित्दै जान्छ, त्यस कारणले यहाँले राख्न खोज्नु भएको कुरा सर्वविदित छ, सबैजनालाई जानकारी भइ नै सकेको छ, त्यस कारणले बसिदिनुहोस् र सभा चलाउनलाई सहयोग गरिदिनुहोस्।

हामी नेपाल सरकारको तर्फबाट प्रस्तुत भएको नीति तथा कार्यक्रमको छलफलमा अगाडि बढ्न खोज्दैछौ। सरकारले सरकारको प्रमुख उपस्थित हुन नसकेको कारणले लिखित जानकारी सहित सरकारकै क्याबिनेटका अर्का मन्त्रीलाई पठाएर हामीले टेबल पनि गरिसकेको अवस्था छ। त्यसमाथिको छलफल प्रारम्भ गर्नुपर्ने समयमा हामी छौं। विपक्षी दलहरूकै धेरै मान्य सदस्यहरूले यसको संशोधनको लागि प्रस्ताव राख्नु भएको छ भने हामी यति महत्वपूर्ण जनताको विषय नागरिकहरू तपाईँ हामीलाई हेरेर यो सदनमा कस्तो बहस हुन्छ भनेर हेरेर बसिरहनु भएको छ। तर हामी सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसंगत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि देशका लागि हामी नीति तथा कार्यक्रम यति महत्वपूर्ण बहसमा हामी छौं। त्यस कारणले त्यसमा पनि सम्भवतः सबैजसो विपक्षी दलका मान्य

0: मैले प्रतिपक्षी दलका नेतालाई अघि समयदेखि हो, यहाँले यी कुरा राखि नै हाल्नु भयो, त्यस कारणले अब मैले भनेका कुराकै प्रतिवाद गरिरहने अथवा हजुरले पक्कै पनि मलाई चित्त बुझ्ने जवाफ पनि दिनुहोला, तर यो हजुरको र मेरो विषय रहेन। त्यस कारणले यो त सारा जनताले आज करिब 3 करोड नेपालीले यो सदनलाई संसारभरिबाट हेरिरहनु भएको छ। त्यस कारणले मैले यो व्याख्या किन गरिरहेको छु त भन्दा यहाँहरूले राखेको संशोधन कसले संशोधन राखेको छ अनि कसले बोल्न पर्ने हो भन्ने कुरा जनताले पनि थाहा पाउनु पर्यो भनेर मात्रै राखेको हो। माननीय सदस्य कविन्द्र बुर्लाकोटी, के विषयमा यहाँले बोल्न चाहनु भएको, विषयवस्तु के हो? मैले देखेको छु, त्यस कारणले होइन, यहाँले अहिले बोल्न खोज्नु भएको नियमावलीको कुन नियममा टेकेर के का लागि यहाँले मसँग अहिले समय माग्दै हुनुहुन्छ? म माननीय सदस्य कविन्द्र बुर्लाकोटीलाई एकछिन बस्न अनुरोध गर्छु। म एकछिन सदन प्रतिपक्षीहरू उठिराख्नु भएको छ, एकछिन उहाँहरूको कुरा गरौँ। पहिला एकछिन यहाँ बसिदिनुहोस्, एकछिन बसिदिनुहोस्। माननीय सदस्य कविन्द्र बुर्लाकोटीलाई बस्न अनुरोध गरे। मैले फेरि एकपटक प्रतिपक्षी दलका माननीय सदस्यहरू उठिराख्नु भएको छ, मैले यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, यहाँहरू बसिदिनुहोस्, सदन सुचारू गरौं। मैले शीर्ष नेताहरू नै हुनुहुन्छ तपाईँहरू अगाडि, त्यस कारणले मैले फेरि पनि अनुरोध गरेँ, बसिदिएर सदनलाई अगाडि बढाउने वातावरण बनाइदिनुहोस्। हजुरले माइक पाउनु भयो भने अनि बस्नुहुन्छ। होइन, हजुरले सुरुमा माइक माग्नुभयो, मैले माइक दिएँ, हजुरले आफ्नो कुरा राख्नुभयो, सदन चल्नु पर्यो।
1: रेडियो साइन 89.8 मेगाहर्ज। साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:03 PM।
0: हस्, मैले अन्तिम पटक फेरि हजुरलाई 1 मिनटको समय दिन्छु, प्रतिपक्षी दलका नेतालाई।
2: सभामुख महोदय, प्रतिपक्षी दलको नेता भनेर जसरी सभामुखले 1 मिनटको समय सीमा तोकिदिनु भयो, सायद यो पनि अलिकति यही हो त। हामीले भनेको के हो भन्दा, यो कसैका प्रति आरोपै होइन सभामुख महोदय, हामीले मात्र कति चाहेको भन्दाखेरि उहाँ आफैले हस्तान्तरण गर्नुभएको, उहाँकै नेतृत्वमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उहाँको उपस्थिति खोजेको, उहाँले आएर यो छलफलमा भाग लिनुहोस् भनेर। किनभने कयौं प्रश्नहरू छन् उहाँले जवाफ दिनुपर्दछ, के यसो भन्नु गल्ती हो र, के यसो भन्नु संसदको गरिमामाथि आँच हो र, के यसो भन्नु चाहिँ संसद अवरुद्ध गर्नु हो र। सभामुख महोदय, यदि अहिलेको 2/3 मेजोरिटीको गभर्मेन्टको भाष्य यही हो भने हामी त फेरि पनि भनिराखेका छौँ उहाँ आउनुहोस्, यसलाई सौहार्दपूर्ण वातावरणबाट यसको निकास निकाउँ, होइन भनेपछि जसरी सदन सञ्चालन गर्नका निम्ति

0: सत्ता तपाईँहरूसँग छ, तर यसको मतलब यो होइन कि जनताको प्रतिनिधित्वको आवाज नै नसुन्ने भन्ने होइन। म स्मरण गराउन चाहन्छु, भाग्यले भनौँ या दुर्भाग्यले भनौँ, अघिल्लो पटकको संसदमा तपाईँहरू 20 हामी 14 थियौँ। त्यतिखेर प्रधानमन्त्री उपस्थित नहुँदा हामीले यसरी नै संसदै बन्द गरेका थियौँ। रिबन पनि बानेका थियौँ। तर आज नीति तथा कार्यक्रम भनेको राज्य सञ्चालनको दिशा, प्राथमिकता तथा जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज, यो चाहिँ प्रधानमन्त्री नै आउनुपर्ने। र अर्को कुरा के हो भने नीति तथा कार्यक्रम भविष्य निर्माण गर्ने मार्गचित्र हो, यो जनताको सरकार हो भने जनताको उत्तरदायित्व संसदबाट खोजिन्छ, रत्न पार्कबाट होइन। र यो सिर्फ हाम्रो मुद्दा होइन, यो हाम्रो मात्र मुद्दा होइन सम्माननीय सभामुखज्यू, यो सम्माननीय सभामुखज्यूको अस्तित्वमाथिको पनि प्रश्न हो। सम्माननीय सभामुखज्यू र माननीयज्यूहरू, सत्ता तपाईँहरूसँग छ, तर यसको मतलब यो होइन कि जनताको प्रतिनिधित्वको आवाज
1: सभामुखज्यूलाई जसरी हामीले सहयोग गरिराखेका छौँ, झन्डै झन्डै बिग्रिसकेको माहौललाई पनि हामीले नै समातेर राखेको, किनभने हामी यो सदन चलोस् भनेर चाहन्छौँ, हामी पनि त्यो चाहन्छौँ। धेरै माननीय सदस्यज्यूहरूलाई थाहा छैन योभित्र हाम्रो छलफलमा के भयो र कसको भूमिका के थियो भनेर, तर हामी यो सदनको निरन्तरता चाहन्छौँ। किन भन्दाखेरि यसले एउटा निकास प्राप्त गरोस् भनेर नै यो सभा महोदय, त्यस कारण उहाँको उपस्थित
2: सक्ने अवस्था छैन। र यो कुन नियमले प्रधानमन्त्री नै चाहिने हो, किनभने मन्त्रीले टेबल गरिसकेपछि, प्रधानमन्त्रीको निर्देशनमा मन्त्रीले टेबल गरिसकेपछि छलफललाई अगाडि बढाउनलाई त त्यस्तो नहुनुपर्ने हो। कुन नियमले भयो यो चाहिँ भनिदिनु पर्यो कि हामी नियममा टेकेर अगाडि बढ्छौँ। नियममा टेकेर अगाडि बढ्न नसक्ने हो भने त फेरि यो भावनाले र यो चाहिँ हाम्रो पुरानो यस्तो थियो भन्नेले मात्रै होइन, हामी धेरै पुराना कुराहरूलाई तोडेर नयाँ बनाउन सिर्जना गर्नलाई आएका हौँ सभामुख महोदय। धन्यवाद।
3: मान्य सदस्यहरूलाई फेरि म बसिदिन अनुरोध गर्छु, यो सदन चलाऊ। मैले अघि पनि भने देशभरिबाट मात्रै होइन संसारभरि रहनु नि नेपालीहरूले तपाईँ हामीलाई हेरिरहनु भएको छ। हामी यति महत्वपूर्ण विषयमा संवाद गर्न लागिरहेका छौँ, छलफल गर्न लागिरहेका छौँ कि देशको सरकारले देशको नीति तथा कार्यक्रम पेश गरिसकेको छ, टेबल गरिसकेको छ, र त्यो विषयमा छलफल गर्नको लागि 35-35 जना मान्य सदस्यहरूले संशोधन राख्नुभएको छ। उहाँहरूलाई छलफल गर्ने त्यो एउटा अधिकार हामी हनन गर्नेतिर नजाउँ। उहाँहरूलाई त्यो छलफल गर्ने, आफ्ना कुराहरू राख्ने, नीति तथा कार्यक्रममा बहसहरू चलाउने, आफ्ना चाहिँ विचारहरू राख्ने, त्यसलाई कुण्ठित गर्ने किसिमबाट सदन अवरुद्ध गर्नेतिर होइन। हामी सदनलाई सुचारू गरौँ, उहाँहरूको कुरा सुनौ। र यहाँहरूसँग अघि पनि मैले भनिसकेँ, यहाँहरूको कुरा ध्यान आकर्षण भएको छ, सरकारसँग गर्ने संवाद म गरि नै हाल्छु। त्यस कारणले आजको कार्यक्रम सञ्चालन गर्नको लागि, सभा सञ्चालन गर्नको लागि, अगाडि बढाउनको लागि यहाँहरूले बसेर सहयोग गरिदिन म अनुरोध गर्छु।

विपक्षी दलका मान्य सदस्यहरूलाई बसिदिन म अनुरोध गर्छु। म सबै मान्य सदस्यहरूलाई समय दिन्छु। हामीसँग शून्य समय छ, विशेष समय छ, आकस्मिक समय छ, अनि हामी छलफलहरू गर्ने विषयवस्तुमा नीति तथा कार्यक्रममा छलफल गर्न सक्छौँ। तर यसरी सभा नै सञ्चालन नगर्ने अनि बोली नै रहने, म पनि बोली नै रहने, अनि तपाईँ र हामी विवाद गरेर बस्ने, जनताको मुद्दामा हामी बहस नगर्ने, यसरी त सदन कसरी, सदनले एउटा आफ्नो मर्यादा कसरी पालना गर्ला र मान्य सदस्यहरूलाई नै सोधेँ। तपाईँहरू यति अग्रज, यति अनुभवी मान्य सदस्यहरू हुनुहुन्छ, अब विपक्षीको तर्फबाट तीन चारजना मान्य सदस्यहरूले हात उठाइरहनु भएको छ, मैले सबैलाई बोल्न दिँदै गर्दा अब यो सभा त सञ्चालन हुने देखिएन। किन हजुरहरूले भन्नुहुन्छ सभा सञ्चालन नगर, प्रधानमन्त्री ल्याऊ, अनि प्रधानमन्त्रीज्यूले भनेर लेखेर पठाइसक्नु भएको छ, मेरो आज उपस्थिति हुँदैन र मैले मन्त्रीलाई पठाएको छु टेबल गर्न, भने यो विषय त हामी योभन्दा बढी बहस गर्नु पर्दैन होला। सदन सञ्चालन हुने तपाईँहरूसँग कुनै त्यस्तो सुझाव अथवा सल्लाह भए त अहिलेभित्र पनि हामी बस्यौँ, अब तपाईँहरूले भनिदिनु पर्यो। मैले माइकमा बोल्न पाएपछि सभा सञ्चालन हुन्छ भने तपाईँहरूको त्यो केही एस्योरेन्स छ र? त्यो त तपाईँ र म विवाद गरेर बसेर त जनतालाई त नागरिकलाई त नागरिकमाथिको अन्याय भयो नि। अब अरू कुनै विषय नै रहेन मान्य सदस्य, अब विषय सभा चल्ने विषय रह्यो, सभा कसरी चलाउने त्यो विषयमा।

मैले मेरो विवेकले भ्याएसम्म र नियमावलीले कानूनले संविधानले दिएसम्म म विपक्षी दलका मान्य सदस्यहरूले कुरा राख्दाखेरि निरन्तर यहाँहरूले मागेको समयभन्दा बढी समय दिएर पनि जनताको विषयमा, नागरिकको विषयमा, राष्ट्रको विषयमा, राष्ट्रियताको विषयमा बहस गर्ने विषयमा मैले कहीँ यहाँहरूलाई रोकेको छैन। तर अब हामी यति फेरि पनि दोहोऱ्याएर भन्छौँ तपाईँहरूलाई, यो देश सुशासन कायम हुने विषय, गुड गभर्नेन्सको विषय, यो राष्ट्र निर्माणको विषयको नीति तथा कार्यक्रम पेश भएको छ सदनमा। हामी त्यो विषयमा छलफल गर्नलाई मान्य सदस्यहरूले आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर संशोधन राख्नुभएको छ भने त्यो विषयमा हामी सदन चल्न नदिएर मान्य सदस्यहरूलाई बोल्न नदिने भनेर यो त सदनको मर्यादा त कायम भए जस्तो लाग्दैन मान्य सदस्यहरू।

फेरि पनि प्रतिपक्षी दल लगायत विपक्षी दलका सबै नेताहरूलाई, सबै माननीय सदस्यहरूलाई, माफ गर्नुहोस्, माननीय सदस्यहरूलाई म बसिदिन अनुरोध गर्छु, सदन सुचारू गर्नलाई सहयोग गरिदिन अनुरोध गर्छु।

0: टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: म मान्ने सदस्य गुरु बराललाई एक मिनट समय दिन्छु। के विषय हो? यहाँले अत्यन्तै छोटो छ भन्नुभएको छ, राख्नुहोस्। माइक दिनुहोस्।
3: हेलो, सामान्य सभामुखज्यू, मैले अघि हाम्रो पार्टीको संसदीय दलको प्रमुख सचेतकले केही अमर्यादित शब्दावली प्रयोगको सन्दर्भमा जे चिजमा ध्यान आकृष्ट गराउनु भएको थियो, सभामुख महोदयबाट रुलिङ हुँदा केही असंसदीय शब्दको सन्दर्भमा केही मानिएको विषयमा प्रश्न पार्नुभयो। तर सभामुख महोदय, आज देशको राष्ट्रिय झण्डा यति धेरै दुरुपयोग भएको छ, यति धेरै दुरुपयोग भएको छ, आन्दोलनमा बन्दुक हान्दै राष्ट्रिय झण्डा ओढ्दै हिँडेको त दृश्यहरू सबै चिज सार्वजनिक भएको छ, कार्की आयोगको प्रतिवेदनले समेत जोडेको छ। त्यस अर्थमा यी असंसदीय शब्दको सन्दर्भमा एउटा त्यहाँ सभामुखको नेतृत्वमा समिति बनोस्, त्यसले छलफल गरोस् र आवश्यक कुरा सबै डिलिट गरोस्। यो एउटा दलको नेतामाथि मानमर्दन गर्ने ढङ्गबाट मात्रै यो चिजको प्रयोग गर्नु भएन सभामुख। यसको समष्टिगत अध्ययन गर्नको लागि म हार्दिक अनुरोध गर्छु। एक दोस्रो सभामुख महोदय, यो प्रतिनिधि सभाको नियमावली यहीँबाटै प्रकाशित भएको होला। अघि 219 मान्य सदस्यले संकेत गर्नुभयो, हामीले पल्टाएर हेर्दा त यस्तो पो छ, मान्य सदस्य मान्य सभा आउँछु खाली छ, ब्ल्याङ्क छ। त्यसो भएको हुनाले अब यस खालको यो लापरवाही अथवा यो अलिक प्रेसको जुन ढङ्गको प्रबन्ध छ, यो 219 नै छैन सभामुख महोदय हामीसँग। त्यसो भएको हुनाले यी चिजहरू सच्याएर हामीले पुनः प्राप्त गर्ने प्रबन्ध होस्। धन्यवाद।
2: मान्य सदस्यहरू, मैले मान्य सदस्यहरूले समय माग्नुहुन्छ, मैले दिइरहेको छु, बोल्नुहुन्छ, तर पनि आसन ग्रहण गर्नुहुन्न। म फेरि पनि प्रतिपक्षी दल लगायत विपक्षी दलका मान्य सदस्यहरूलाई आसन ग्रहण गर्न अनुरोध गर्छु, सभा सञ्चालन गर्न सहयोग गरिदिनुहोस् भनेर म अनुरोध गर्छु। म फेरि पनि मान्य सदस्यहरूलाई, यहाँहरूले भनेका कुराहरू ध्यान आकर्षण भएको छ, हामी टेबल भइसकेको नीति तथा कार्यक्रमको छलफलमा अगाडि बढौं, आजको सभा सञ्चालन गरौं, त्यस पछाडि आज हामी सबै छलफलहरू सकेर निर्णयार्थ पेश गर्न सक्दैनौ, समयले पनि हामीलाई त्यो साथ दिँदैन। त्यस कारणले यहाँहरूसँग सरकारसँग संवाद पछि फेरि यहाँहरूसँग कार्यव्यवस्थामा अथवा दलका नेताहरूसँग बसेर संवाद गरौंला, आजको कार्य हाम्रो सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्, आसन ग्रहण गरिदिनुहोस्।

0: मान्य सदस्य पद्मा आर्याललाई समय दिन्छु, एक मिनट आफ्नो कुरा राख्नुहोस्।
1: सम्माननीय सभामुख महोदय, संसद चल्दै गर्दा संसद अवरोध भयो, सभामुखकै नेतृत्वमा हामी छोटो बैठक बस्यौं। त्यही बैठकको निष्कर्ष अनुसारै प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्रीज्यूले टेबल गरेर गइसक्नु भएको छ। त्यहाँ पनि नटुङ्गिएको र यहाँबाट हामीले प्रतिबद्धता खोजेको कुरा के हो भने, यो जुन खालको नीति कार्यक्रम प्रस्तुत भएको छ यसको प्रमुख जिम्मेवार सम्माननीय प्रधानमन्त्री नै हो र हुनपर्छ। त्यसित जोडिएका राजनीतिक व्याख्या, आफ्ना प्रतिबद्धता, सांसदहरूबाट राखिएका जिज्ञासा स्पष्ट पार्ने प्रमुख दायित्व उहाँको नै भएको हुँदा हामीले पटक पटक भनेका छौँ, उहाँ देशभित्रै हुनुहुन्छ, काममै हुनुहुन्छ, त्यसैले हामीलाई सुनिश्चितता चाहियो। त्यसको निम्ति सम्माननीय सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीज्यूलाई उपस्थितिको निम्ति रुलिङ गर्नुहोस्, हामी बैठकलाई सुचारू गर्नको निम्ति सहयोग गर्छौं। रुलिङ गर्ने सन्दर्भमा जे प्रमुख प्रतिपक्षी दलले राखेको छ त्यो विषयमा हाम्रो पनि समर्थन छ। धन्यवाद।
0: माननीय सदस्य खुशबु ओली, के विषय छ? सभा सञ्चालन गर्ने विषय हो।

पनि सभा सञ्चालन गरौँ। अहिले सबैजना बसिदिनुहोस्, सबै मान्य सदस्यहरू बसिदिनुहोस्, सभा सञ्चालन गरौँ।

माननीय सदस्यहरू, हाम्रो नियमावलीको 38 को 1 राष्ट्रपतिबाट गरिएको सम्बोधनको लागि धन्यवाद प्रस्ताव पारित भएपछि राष्ट्रपतिबाट गरिएको सम्बोधनमा उल्लेखित नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्नको लागि सभामुखले प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको कुनै मन्त्रीसँग परामर्श गरी दिन र समयावधि तोक्नेछ र त्यसरी तोकिएको दिनमा दलीय प्रतिनिधित्वको आधारमा सम्बोधनमा उल्लेखित विषयमा छलफल हुनेछ। त्यसैको उपदफा 2 राष्ट्रपतिबाट भएको सम्बोधनमा उल्लेखित नेपाल सरकारको नीति तथा कार्यक्रममा सभामुखले उपयुक्त ठहराएको रूपमा संशोधन पेश गर्न सकिनेछ। त्यसैको 3 उपनियम 1 बमोजिमको छलफलको क्रममा उठेका प्रश्नको जवाब, छलफलको अन्त्यमा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिनेछ भनेर यो नियमावली तपाईँ हामीले नै बनाएको हो। सम्माननीय प्रधानमन्त्रीज्यूले यही नियमावली

आवलीमा टेकेर आफ्नो उपस्थिति हुन सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु। तर मैले यहाँहरूलाई यो भनेको छैन नियमावली कुल्चिएर, नियमावली नमानेर, विधि नमानेर मैले यहाँहरूलाई जबरजस्ती सदन चलाउनको लागि बस्नुहोस् भनिरहेको छैन। राष्ट्रको मुद्दा छ, जनताको मुद्दा छ, देश निर्माणको अभियानको विषय छ, देशको नीति तथा कार्यक्रमको विषय छ, विकास निर्माणको विषय छ, जनताको जनजीविकाको विषय छ, देशमा सुशासन कायम गर्ने विषय छ भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति जायज होला। हामीले कुनै विधि मिचेका छौं भने यहाँहरूले भन्नु पर्यो। नेपाल सरकारको नीति तथा कार्यक्रम भनेर स्पष्ट छ नै, त्यसकारणले मैले प्रतिपक्षी दलका वरिष्ठ नेताज्यू हुनुहुन्छ, दलका नेताज्यू हुनुहुन्छ, उहाँहरूको अनुभव छ, यहाँ अन्य विपक्षी दलका थुप्रै नेताहरूको आफ्नो अनुभवहरू छ, विगतमा अभ्यासहरू यहाँहरूले हेरिरहनु भएको छ, विगतमा सदन चलेको कसरी चलेको कसरी चलाएको अनुभव यहाँहरूलाई नै छ। त्यसकारणले मैले फेरि पनि यहाँहरूलाई भन्छु, म सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, त्यस पछाडि तैपनि मैले तपाईँहरूलाई अहिले तेस्रो बुदामा उपनियम तीनमा के सुनाएँ त भन्दा, उपनियम एक बमोजिमको छलफलको क्रममा उठेका प्रश्नको जवाब छलफलको अन्त्यमा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिनेछ भनेर यो त सम्मानित सदनबाटै सर्वसम्मतिबाट बनेको नियमावली हो नि मान्य सदस्यहरू। हामी यसरी नियमावलीहरू बनाउँदै जाने, नियमावलीहरू नमान्दै जाने भने नियमावली बनाउन किन दुःख गर्ने? त्यसकारणले म यहाँहरूलाई फेरि पनि अनुरोध गर्न चाहन्छु, म कुनै पनि नियमावलीले दिएको, संविधानले दिएको, कानूनले दिएको, ऐनले दिएका कुराहरूमा यहाँहरूसँग बसेर संवाद गर्न, यहाँहरूको कुराहरू सुन्न र सदनलाई यहाँहरूको सम्मान सबै मान्य सदस्यलाई सम्मान गर्दै सदन चलाउने त्यो हामी सबैको, मेरो मात्रै होइन हामी सबैजनाको त्यो प्रयास हुनुपर्छ। सदन त्यही भनेर जनताले तपाईँ हामीलाई चुनेर पठाएको, म फेरि पनि यहाँहरूलाई अनुरोध गर्छु, सदनमा टेबल भइसकेको छ, त्यसकारणले हामी छलफलमा अगाडि बढौँ, नीति तथा कार्यक्रममा छलफल अगाडि बढौँ। यो छलफल सकिएपछि फेरि पनि दोहोऱ्याएर भन्छु, मैले तपाईँहरूलाई अहिले यहाँ बसेर झुटो बोलेर निर्णयार्थ त पेश गर्दिनँ, तपाईँहरूलाई मैले भनिसकेको छु यत्रो सम्मानित संसद सदनमा सांसदज्यूहरूको अगाडि। त्यसकारणले आज हाम्रो कार्यक्रम सकिँदैन, हामीले 35 जनाको छलफल नै हाम्रो 3 घण्टा जान्छ, त्यस पछाडि अन्य नेताहरूले अन्य दलका सांसदज्यूहरूले बोल्न चाहनुहुन्छ, उहाँलाई समय दिँदै गर्दाखेरि हामीले भोलि पनि नीति तथा कार्यक्रममा छलफल गर्नुपर्ने छ। त्यस कारणले जवाफ दिने बेलासम्ममा अर्को छलफल पश्चात यहाँहरूलाई जानकारी गराउनेछु, हाम्रो जानकारी गराउने त्यो विधि छँदै नै छ। त्यस कारणले फेरि पनि सबै प्रतिपक्षी दल लगायत सबै विपक्षी दलका नेताहरूलाई यथास्थानमा आसन ग्रहण गरेर सभा सञ्चालन गर्नलाई सहयोग गर्न म अनुरोध गर्छु।

अन्य सदस्यहरू बस्नुहोस्। सभा सुचारू गरौँ, मान्य सदस्यहरू बस्नुहोस्।

मान्य सदस्यहरू बस्नुहोस्, सभालाई अगाडि बढाउँ, महत्त्वपूर्ण विषय छ, बस्नुहोस्।

मान्य सदस्यहरू, अब यो बैठक आजै 15 मिनेटका लागि स्थगित हुन्छ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो। इट्स 4 पीएम।
1: आमा एक गिलास दही खाऊँ न, साह्रै गर्मी भयो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी?
7: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम स्टोनको सादनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि।
5: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 9845082997, 9850109997।
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं, नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे, गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। हार्दिक निमन्त्रणा। राष्ट्रगुरु योगी नरहरिनाथज्यूको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ साङ्कोटी होम महायज्ञ 2083 हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान बागेश्वरी आश्रम देवघाट धाम चितवन। आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ।

0: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
1: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
0: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन।
2: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्रणाली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
3: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
2: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नयाँ कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
3: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
2: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
3: सञ्चालक
2: सुरेश श्रेष्ठ,
3: एसएनपी कम्पनीको कार्यालय
2: बाइपास रोड भरतपुर चितवन,
3: मोबाइल नम्बर
2: 9855506959,
3: 9855206959।
4: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
5: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
4: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
5: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
4: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
5: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
4: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: होइन यो दिदी कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
2: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
1: ए दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
2: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडेमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845049956
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज

सूचना संगीत र मनोरञ्जनको अटुट साहिरो यो हो रेडियो साहिरो 89.8 मेगाहर्ज।

0: हेलो हेलो 1 2 3 चेक।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: aile sunday nunca Radio Silent 89.8 MHz.
1: Hey, Ganju, yahi chhu ta.
2: Ke ho dai?
1: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
2: ए हो र दाइ, जानुपर्छ। तर दाइ, कसै थाहा पनि भयो कुरा
1: गोपी सूत्रबाट?
2: ए दाइ

0: आमा आमा
1: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
2: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ट्ज
3: इस्लामा सुन्नुहोस् हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्थ्यो अरे नि
4: हो र होइन मलाई त्यस्तो त
5: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदैन नि है
9: किन हो के भयो सन्चो भएन
8: होइन यतिकै जाने मन लागेन
9: यतिकै पनि हुन्छ
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
9: ए कुरा त्यस्तो थियो लगेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
10: नमस्ते कति टाइमले पाल्नुभयो
9: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
10: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जर्माना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
8: हस् म्याडम
7: नेपाल सरकार विज्ञापन बोर्ड
11: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
12: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
11: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
13: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
14: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
15: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
11: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
17: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
18: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
11: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस् व्यक्ति वा संस्थालाई
19: किन खोज्नु भएको होला हजुर को पर्नुभयो
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
19: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
11: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
19: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
17: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
20: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
21: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
22: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले तिमीले पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
21: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
22: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
24: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
23: के रे, नानीको भर्खर 17 दिन लाग्यो होइन र?
24: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
23: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
24: ए हो र।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
26: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
25: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
27: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
25: हो, अरू भन त।
28: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
29: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
25: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
27: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
25: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
29: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
25: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
30: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
31: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ।
0: वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
0: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: No! No!
1: सहिनो समय सूचक अहिले साँझको सात बज्यो 8:07 PM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 MHz।
3: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। भरतपुर गाउँ, दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
5: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।

थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। हार्दिक निमन्त्रणा। राष्ट्रगुरु योगी नरहरिनाथज्यूको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ सांस्कृतिक होम महायज्ञ 2083 हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान बागेश्वरी आश्रम बेघाट धाम चितवन। आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ।

0: रेडियो साइन 89.8 MHz।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।
2: स्थानीय रोजगारी सिर्जना, उत्कृष्टताको सम्मान, साधन स्रोतको मितव्ययी उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरूलाई रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
3: प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने माग गर्दै सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
4: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्नु भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौं। त्यसकारण म सभामुख यो मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
3: बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
5: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने, नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
3: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्रीले नभएको टिप्पणी गर्नुभयो।
0: देशमा प्रधानमन्त्री नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार सत्तारूढ दलले आफ्नो मनाखुसी चलाइरहेछ, ठेलीका ठेली किताब आज दिने भोलि पढेर लिए होइन भन्ने हिसाबले अब समयहरू हुन्छ नि त। नित्यका कार्यक्रम पनि त्यस समय पनि हामीलाई दिएको छैन, बजेट पनि खुसी गरिरहेछ, त्यसले गर्दाखेरि यो चाहिँ भएन।
3: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
6: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु भनेर भन्दाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनु पर्दाखेरि पनि कहिले कहिले कुनै पनि विधेयकमा भयो कोही सार्वजनिक गर्ने मतको प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि त्यो पनि गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीतिका कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती

0: प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू
1: एउटा कार्यपालिकासँग सरकारसँग त्यस कारणले मैले यहाँबाट रुलिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौ। सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसम्मत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरुद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर।
2: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले 15 महाधिवेशनलाई पारदर्शी निष्पक्ष स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न 9 मुद्दे निष्कर्ष निकालेको। बैठकपछि नेता प्रकाश रन महतले सीआईएमसँग कुरा गर्दै भन्नुभयो,
3: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौं, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानूनी रूपमा अहिले प्राप्त गरेका विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ त्यो नेतृत्वको जिम्मेवारी हो। हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा हिजो गिरिजा प्रसाद कोइराला हरेक नेताले सबै पक्षलाई निभाएर पार्टी सञ्चालन गर्थे भनेदेखि चाहिँ अहिले त एक पक्षले निर्वाचित गरेन विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौ त्यही अनुसार चल्छ। विभिन्न जिम्मेवारीमा रहेको साथीहरू योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन।
2: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ। सरकारले निजापति कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको मन्त्रालयका प्रवक्ता एक अधिकारीले सीआईएनसँग बताउनुभयो।
4: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ वैध राजनीतिक रूपमा तटस्थ नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू नीति कार्यान्वयनका विषयहरू नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थ युक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकी कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही
2: ताजा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि 3 दिन चीनको भ्रमण गर्नुहुनेछ। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय जनाएको छ। र खेल खबरमा सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
5: मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान
6: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
5: अन्य पुराना पदमार्ग पनि सुनसान बन्द यदि पुगसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर कुराकानी विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि जस्तै पिर्न गाह्रो भयो।
7: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
8: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छुवाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार।

0: नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: भन्न जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघगर्जन चट्याङ सहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम शंखुवा सभा ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। प्रशान्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सड़क सञ्चालनमा आएपछि
4: 18 वर्ष अघि यही ठाउँ यात्रु भरिया चौरी र खचड़को भिड़ले भरिभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे। होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। संखुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा:
5: पर्यटकहरूलाई भित्राउन सक्यो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
4: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेचुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सड़क आएपछि यात्रा गर्न निकै सहज भयो, तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खचड़ व्यवसायको मुख्य केन्द्र थियो। अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खचड़ व्यवसाय लगभग विस्थापित भएको छ। ताप्लेचुङ सुके होटल व्यवसायी लाग्पा शेर्पा भन्नुहुन्छ:
6: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो, अब अहिले तपाईँको दिनमा 500 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
7: बसन्तपुरबाट जोनी गरेर ल्याउँछौँ, यहाँ जोनी गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यस्तो चाहिँ अब काम भएन। त्यस्तो मैले अब दुनिएको छ, अझ पनि छ होइन।
4: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ। रूपान्तरणको आवश्यकता बढेको छ, तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठूलो सम्भावना रहेको बताउनु भयो।
8: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर अब यो विशेष गरी यो तिन्जरी मिल्की जलदले भनेको चाहिँ पर्यटन प्रदर्शन गरेर यहाँका यो क्षेत्रको स्तरमाथि यहाँका जनताको उठ्न सक्छ।
4: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ, तर सही योजना र लगानी भए यही ठाउँ पुनः जीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र तीन जिल्लाको संगमी स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरुङ, CIN, रेडियो तिन्जुरे, बसन्तपुर।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आथु।
9: यो देशको मूलधारमा जोडियो। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहल गरिने जारी राख्नु।
3: काठमाडौँदेखि लुम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, रमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स,
12: ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। छ वर्ष अघि सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेख समेटिएको नेपालको नयाँ राजनैतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। यसबीचमा नेपालले नक्सामा समेटिएको भूभागका बारेमा भारतसँग प्रत्यक्ष संवाद भने गरेको छैन। नयाँ नक्सामा समेटिएको क्षेत्रका बासिन्दाले कस्तो भोगाई गरिरहेका छन्, अपेक्षा कस्तो छ, दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग साथी लिप प्रकाश चन्दले कुराकानी गर्नु भएको छ।
9: अहिले लिपु खोला भन्दा पर, खास गरेर त्योभन्दा अझ यो महाकाली नदी, कुटी नदी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भावनाले अब जेनेरेसन नै भनौँ न त, त्यो 60-65 वर्ष भन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिँढीले त्यो थाहा पनि भएको छैन, उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्।
13: उनीहरूको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा,
9: उनीहरूको लोकल भाषा, त्यहाँ सहका जनजाति बस्छन्, त्यो हाम्रो अहिले 82 गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्,
13: नेपाली
9: बोल्दैन।
13: नेपालतर्फको पनि व्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
9: नेपालतर्फ भन्दा पनि अब हाम्रो 82 गाउँपालिका वडा नम्बर 1 र 2 छाङ्रु, टिङ्कर, राकुला, दुम्लिङ बस्ने जनसमुदायहरू 82 भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्। उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी, नादी, गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहका भाषा, रङ भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा बोलेको छ।
13: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि त्यहाँको कति जनसङ्ख्या पर्छ नक्साभित्र?
9: कुटी, नादी, गुन्जी 3 गाउँ छ, अब ठ्याक्कै 3 जनसङ्ख्या मलाई थाहा भएन, मलाई लाग्छ 2-3 होला।
13: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
9: थाहा पाउँछन्, किन नपाउँ?
13: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसँग केही त्यस्तो जानकारी?
9: सर्वलाई सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, सहानुभूति हुनु स्वाभाविक छ।
13: यदि यो विषय संविधान विगतका कुनै पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए कसरी लागि बढ्ला भन्ने तपाईँले एउटा सांस्कृतिक रूपमा, राजनीतिक रूपमा जस्तो भइरहेको छ?
9: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन, त्यसुकै गरिब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्ग्रो पिङ्कर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने, मिडियाहरूले उठाउने, नेताहरूले उठाउने, एउटा खालि एउटा बहसको विषय बनाउने, तर सेवा सुविधा हामीलाई केही नदिने, हामीसँग अहिले न बाटो छ, न बजेट विनियोजन छ, न सुविधामा देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन, त्यसुकै गरिब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर

0: मा उठान र पार लाउनुभन्दा पहिले अहिले जे जुन जुन गाउँहरू हाम्रो उसमा छन् प्रशासनिक नियन्त्रणमा छन् हाम्रो नेपालभित्र नेपालको प्रशासनिक नियन्त्रणभित्र छन् हाम्रो ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ
1: होइन होइन भन्छौँ कसले गर्नु दिएन
0: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे अर्को तर लागू भएन लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि अब यो सदनमा पनि म कुरा राख्छु त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडियो त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभाग को बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहल गरिदिने जारी राख्नु
1: अहिले पनि त्यहाँको व्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ अहिले कस्तो छ
0: अब अहिले यसो छ उनीहरूको सडक पुगेको छ तीन चार घन्टामै त्यहाँ पुग्छन् यताबाट हिँड्दाखेरि तीन दिन लाग्छ समस्या त्यो पनि छ नि त मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि
0: तीन दिन लाग्छ उताबाट चार घन्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन बाटो छ अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अलिक बनिया छ पछिल्लो अवस्था पोहोर साल बनिया छ अप्ठ्यारो ठाउँमा अब सडक पनि अगाडि बढिरहेको छ तर पनि अब उता चार घन्टामा पुगिने ठाउँमा यहाँ तीन दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै हो
1: सडक बन्दै गरेको हो कि सुरुवात नै केही
0: बनिया छ तर अझै धेरै
1: नेपालतर्फ
0: बनिरहेको छ बजेटको कटौतीको मार हामी खेपिरहेका छौँ 78-79 मैले आफै सङ्घीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ आज भन्दा 5 वर्ष अगाडि 22,50,00,000 पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेको छ सडक विभागले
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ सर्लाहीको सदरमुकाम मलङ्गमा अघि साँझ घरको छतबाट खसेर दुईजना मिस्त्रीको मृत्यु भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पू खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ हवस् त आजलाई ताजा खबरको समय सकियो प्राविधिक साथी रवि धितारलाई धन्यवाद भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्रि

0: Suchana from Radio Manoranjan Kuatu Sahiru, Yuhu Radio Sahiru, Nanabi Tuklu at Megahertz.
1: आमा एक गिलास दही खाऊँ ना सारे गरीब हो
2: आमा मलाई दूध है
1: आई ना आमा हाम्रो दूध दही किले यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 रोडमा रहेको डेयरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेयरी मार्ट शुद्धताको अर्को नाम डेयरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेचोक
4: यता नआउ भयो तलै बस छाचुक नगर आज कति दिन रे
5: तिन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: के हुनु सुन न उनी होइन कि सफा गरी भइहाल्यो नि
4: जेसुकै भन म छुन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
5: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ न पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुवा महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के हो हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
7: महिनावारीलाई मर्यादित बनाए विभेद अन्त्य गर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
7: नेपाल सरकार विज्ञापन बोर्ड
10: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्यजन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
11: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
12: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
11: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
12: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
11: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannepalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साजिनोको जनहितमा जारी सन्देश।

0: नमस्कार सेन्चुरीका दिदी,
1: नमस्कार नमस्कार। दुई जुजु भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापनको।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.1 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो स्टाइनो 89.8 मेगाहर्ज।

0: हेलो हेलो 1 2 3 चेक
1: तपाईले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिसाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
8: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
7: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
8: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
7: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
8: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
7: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawanmetalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
9: सूचना सङ्गीत मनोरञ्जनको अटल साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगा।
10: यतिखेर बेलुकाको 9:45 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बिबिसी नेपाली सेवाको समाचार।

0: ट्रम्प दुई दिने चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका छन्। एयरफोर्स वनबाट ओर्लिँदै गर्दा विमानस्थलमा उनलाई चिनिया उपराष्ट्रपति हान जङले स्वागत गरेका थिए। ट्रम्पले चीनमा राष्ट्रपति सी जिनपिङसँग व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। ट्रम्पको भ्रमण टोलीमा छोरा एरिक, अर्बपति व्यवसायी इलोन मस्क सहित अमेरिकी व्यापार र प्रविधि कम्पनीका कार्यकारीहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा बिकर भन्छन्, स्वाभाविक रूपमा दुई देश बीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला, संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रेटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमानबीच स्टारमरले आज स्ट्रेटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आईसीसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेशनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन सकिएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए र ह्याकिङ मार्फत अर्बौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनियाँ नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले केपप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाब दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले शोक कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेनले,
1: यो छलफलमा उहाँको उपस्थिति त हुनै पर्छ, त्यसमा उपस्थिति भएर आफ्ना विचार राख्नका लागि उठेका प्रश्नको जवाब दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभा महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ। यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ, हामीले टेबल गर्न दिएका छौँ। यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुखज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
0: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिबारे प्रश्न गरेका थिए। सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीलाई जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
2: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौं र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
0: धेरै वाद विवाद भएपछि सभामुख गुरुप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
2: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति चाहेको होला।
0: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रुलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक शुरू भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो।
2: मान्य सदस्यहरू
0: दुईपटक केही समयको निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ्न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आज नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त, प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौं।
3: संसदीय अभ्यासमा यो चाहिँ अलि अर्थवादी घटना हो। खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसदप्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनावपछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पूरा भएन। त्यसपछि अर्को घटना देखा परे, सत्ता टेबल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन, जतिखेर चार-पाँच लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशङ्कित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा पछि नै प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू धस्किनु गएका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने खाने जुन खालको रवैया देखियो, त्यसैको परिणति स्वरूप नै आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
0: पत्नी सभाको नियमावलीको नियम 38 प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोडेको मन्त्रीले जवाफ दिन सकिने भनेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तल्काइरहनु पर्ने उचित छ र
3: अहिले आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तल्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर त्यो मैले त्यो पृष्ठभूमि लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको तल संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग उर्जालु भइएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई जुन जुन उचाली खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नसुट्नु चाहिँ अलिकति अनुरोध हो।
0: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसदप्रति यो गरिमा घट्ने खालको यो नियोजित खालको भनेर मान्नुपर्छ यसलाई?
3: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुँदैन। त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद पुगेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने पिकनिक ठाउँहरू छँदैन र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुँदैन। धार्मिकमा पनि संसद फल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू आकर्षित भएका हुन् कि भन्ने मलाई लाग्छ। नत्रभने संसद फल्ने चाहिँ पाठकहरूको चाहना हुन्छ सधैँ, संसद चाहिँ युद्धका लागि झाँडो हुन्छ। निर्वाचित नहुन्छ संसद भन्छ, जब निर्वाचित हुन्छ ती पाठकलाई संसद झाँडो भन्छ, यो नयाँ चाहिँ होइन।
0: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रुलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले
4: यदि नचाहने हो भने यसले समाधान दिन्छ?
5: सभामुखले जुन आज बोल्नुभयो म सन्दर्भ संवाद स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो, सभामुखी त रुटिन गरियो, प्रधानमन्त्रीलाई भोलि 11 बजे प्रधान पूर्णजना उपस्थित हुनुपर्छ भनेर सभामुखीले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मान हामीको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि, व्यवहारिक कारणले हुन सक्ला बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई फलेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय त्यो मान हामीको प्रक्रियामा जान सक्छ।
4: विगतमा यसरी प्रधानमन्त्री नआएको विषयले यस्तो संसद अवरोध भएको चाहिँ कुनै भएको छ त्यस्तो घटना?
5: होइन, विगतमा कतिपय बेलामा मैले प्रधानमन्त्री जवाब नदिन चाहँदाखेरि चाहिँ जवाब माग गर्दै विपक्षीहरूले संसद अवरोध गर्ने, घेराउ गर्ने, बहिष्कार गर्ने त्यो प्रचलन थियो, यो नास्तिकको प्रणालीले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मान हामीको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि, व्यवहारिक कारणले हुन सक्ला बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई फलेर अरू कार्यक्रम

0: संस्थाले गर्दा केही पटक त्यस्ताहरू घटनाहरू भएका छन्। सक्रिय जुन संसदको प्रारम्भ नै डिजी तथा कार्यक्रम हुन्थ्यो, सरकारको आफ्नो कार्यक्रम हो, उसको कार्यक्रममा सरकार आफैले चाहिँ अलिक अनदेखा गरेको घटना चाहिँ पहिलो।
1: उनी थिए संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापा। अब एउटा प्रसङ्ग छोटकरीमा, सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने उद्देश्यले मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र सार्की प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। अन्य मन्त्रालयका हकमा कार्य विभाजनमा हेरफेर तथा समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरी नयाँ नाम दिइएका छन्। तिनमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। दुई दिने चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज बेजिङ पुगेका छन्। उनलाई चिनिया उपराष्ट्रपति हान जङले विमानस्थलमा स्वागत गरेका थिए। चीनका शीर्ष नेताहरू मध्येका हानलाई स्वागतमा पठाइनुलाई बेजिङले अमेरिकी राष्ट्रपतिलाई दिएको सम्मानका रूपमा हेरिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: झण्डै एक दशक अघि सन् 2017 बेजिङ पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यसबेला स्वागत गर्न तल्लो तहका नेतालाई पठाइएको थियो। त्यसबेला उनको स्वागतमा स्टेट काउन्सिलर याङ जेची पुगेका थिए। यो पटक एयरफोर्सबाट ओर्लिँदै गर्दा स्वागतमा पुगेका उपराष्ट्रपति हान गत वर्ष ट्रम्पको पदबहालीमा सहभागी भएका थिए। चीनमा ट्रम्पले राष्ट्रपति शी जिनपिङसँग आयात शुल्क, प्राविधिक प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। एकअर्काका वस्तुमाथि चर्को अतिरिक्त आयात शुल्क लगाउने क्रमसँगै दुई देशबीच चुलिएको व्यापार युद्ध अहिले केही मत्थर भएको छ। गएको अक्टोबरमा ट्रम्प र सी बीच दक्षिण कोरियामा भएको भेटपछि आयात शुल्क अर्थात ट्यारिफ स्थगित भएको थियो। सीसँगको भेटमा ट्रम्पले अमेरिकासँग सम्झौताका लागि तयार हुन इरानलाई दबाव दिन चीनलाई आग्रह गर्ने ठानिएको छ। इरान युद्धकै कारण अमेरिका र चीनका शीर्षस्त नेताहरूको भेट ढिलो भएको हो। ट्रम्पको भ्रमण टोलीमा अमेरिकी व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी छन्। ट्रम्पको प्रतिनिधि मण्डलमा विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: पहिलो समय सूचक अहिले रातिको 9 बज्यो इज 9 PM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz

0: आज 2083 वैशाख 31 गते बिहीबार जेठ कृष्ण द्वितीया 14 मई 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
2: प्रधानमन्त्रीको अनुपस्थितिले संसदमा बवण्डर, सुशासनसँगै अर्थतन्त्र सुधार्ने बजेट ल्याउँदै अर्थमन्त्री, अध्यादेशको भविष्य कांग्रेस कम्युनिष्टको हातमा, भट्ट र अग्रवाललाई चुगाउने प्रयासमा अधिकारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको विदेश छाडेर गाउँमा बाख्रा पालन शीर्षकको शुभ समाचार।
0: रामेछापको मन्थली नगरपालिका 4 सालो पोखरेकी अरूणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रा पालन व्यवसाय सञ्चालन गरेकी छन्। 4 वर्ष बेलायत र 11 वर्ष दुवै तथा कतारमा रोजगारी गरेकी उनलाई अरूको मात्रै काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रूचि जागेपछि गाउँमा आएर बाख्रा पालन व्यवसाय थालेकी हुन्। अरूले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेशा अंगालले अठोटका साथ गाउँ फर्केकी हुन्। केसीले भनेकी छन् बाख्रा पालनका लागि अहिले उनले गाउँमा करिब 20 लाख रूपियाँ खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छन्। बाख्रा पालन मात्रै नभएर कुखुरा, गाई, भैंसी, माहुरी पालन र कफी खेती गर्ने योजना रहेको केसीले बताएकी छन्। 2081 गाउँ आएर काम शुरू गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताएकी छन्। उनले मन्थली नगरपालिका अन्तर्गत रहेको पशु स्वास्थ्य शाखाका कर्मचारीबाट भने आवश्यक प्राविधिक सल्लाह पाउँदै आएकी छिन्। उनका बुवा चित्र केसी छोरीको व्यवसायबाट खुशी छन्। उनले भने मेरा 5 छोरी मध्ये अरू सबै शहरतिर रोजगारीमा छन्। हामी पति पत्नी पनि काठमाण्डुमा बस्छौं, कहिले काहीँ मात्रै गाउँ आउने गरेका छौं। वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छोडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकोमा खुशी लागेको छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जिउ पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्ने भयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी किन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक मास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तीन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआईमा सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा इसियलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सियो सर्ट किट, वासिङ मसिनमा 6 केजी एरियोमेटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टिसिएल इन्सपायर ग्रेटनेस।

0: हुनुहुन्छ? यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा स्टेट अफ 5 प्रोडक्ट जित्ने अवसर र पम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: काठमाडौँमा रेडियो नारायण 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बैठक नै छाडेर हिँड्ने, संसदमा सम्बोधनै नगर्ने जस्ता कार्यशैली देखाएकोमा चौतर्फी आलोचना भइरहेको छ। लोकतन्त्रमा संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उनको गतिविधिका कारण संसदको गरिमामै क्षयकरण हुने चिन्ता समेत व्यक्त हुन थालेको छ। सरकार गठन भएको 1.5 महिनामा प्रतिनिधि सभाका 2 अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एकपटक पनि सम्बोधन गर्नु भएको छैन। प्रतिनिधि सभा निर्वाचनपछि 19 चैतमा भएको पहिलो संसद बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनीतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्र नभई आम जनताले पनि आश्चर्य मानेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उहाँले सन् अस्वाभाविक गतिविधि देखाउनुभयो। नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह बैठक छाडेर निस्किनु भएको थियो। राष्ट्रपतिलाई विदाय गर्दा पनि उहाँ उपस्थित हुनु भएन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति दिनु भएन। राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेको बेला प्रधानमन्त्री शाह किन बैठकबाट हिँड्नुभयो भन्ने विषयमा सरकार वा उनको सचिवालयबाट कुनै कारण समेत सार्वजनिक भएको छैन।
2: यसैबीच प्रधानमन्त्रीको कार्यदक्षताकी संसद प्रतिको व्यवस्था शीर्षकमा सोही समाचारलाई नागरिक दैनिकले लेखेको छ। प्रतिनिधि सभाको बुधबारको बैठक सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि तय भएको थियो, तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना आएपछि विपक्षी दलका सांसदहरू विरोधमा उठे। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग राखे। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट सरकार को वार्षिक नीति तथा कार्यक्रम छलफल का लागि बैठक में टेबल गरेका थिए और प्रधानमंत्री शाह का तर्फवा पनि वाग्ले नै जवाब दिने सूचना पाएपछि विपक्षी आक्रोशित भएका थिए। सिंहदरबारमै रहेका प्रधानमंत्री संसद बैठक में किन उपस्थित हुन सकेनन् भन्ने प्रश्न उठ्यो। प्रधानमंत्री बारे संसदलाई जानकारी हुनु पर्यो, संसद में आएर प्रश्न को जवाब दिनु पर्यो भन्दै विपक्षी सांसदहरूले सदन में आवाज उठाए। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक 3 पटकसम्म अवरूद्ध भयो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो। बिहान 11 बजेदेखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे प्रधानमन्त्रीको कार्यालयमा मन्त्री परिषदको बैठक राखी कार्यव्यस्तता देखाएका प्रधानमन्त्री संसदमा उपस्थित नहुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन सकेका छैनन्।
1: त्यस्तै दलीय हकले बन्द बने संसद शीर्षकमा मध्याह दैनिकले खबर छापेको छ। संसदको वर्षीय अधिवेशन प्रारम्भ भएको तेस्रो दिनमै प्रतिनिधि सभाको बैठक अवरूद्ध भयो। बुधबारको संसद बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाह बालिङले सम्बोधन गर्ने कार्यसूचीमा राखिए पनि उहाँ संसदमा आउनु भएन। संसदमा उठेका प्रश्नको जवाब दिन उहाँले अर्थमन्त्री सोडिम वाग्लेलाई प्रतिनिधिका रूपमा अघि सारेपछि विपक्षीले आपत्ति जनाउँदै सदन अवरूद्ध गरेका हुन्। संसदीय व्यवस्थामा प्रधानमन्त्री छान्ने संसदले प्रधानमन्त्रीलाई फिर्ता बोलाउन सक्ने सम्मको हैसियत राख्छ। सोही व्यवस्था बमोजिम प्रधानमन्त्री बनेका बालेन संसदप्रति अनुत्तरदायी भएको विपक्षीको आरोप छ। प्रधानमन्त्रीको कार्यशैली र हटिपनले सिंगो संसदकै मान मर्दनसँगै नियमित नीति कार्यक्रम समेत प्रभावित हुन पुगेको उनीहरूले बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागिताका लागि रोलिङ गर्न सभामुखसँग माग गर्नुभएको थियो।
2: अब मन्त्रालय 18 मात्र शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको काभ्रे सिंहदरबारमा बुधबार बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितवेयता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत राखेको छ। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयको कार्य विभाजन व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। त्यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, त्यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी दुई मन्त्रालय गाभेर महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि तथा वन पर्यावरण मन्त्रालय बनाइएको छ।
1: सुशासन सँगै अर्थतन्त्र सुधार्ने गरी बजेट लैदे शीर्षकमा कान्तिपुर दैनिकले छापेको छ। अर्थमन्त्री शरण वाग्लीले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटलाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाई छ। त्यस्तै अर्थमन्त्री वाग्लीले सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढ़ीकरण जस्ता पाँच सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने जनाउनुभयो। उत्कृष्ट कार्यप्रणाली, सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वासका साथ सरकार अघि बढ़िरहेको अर्थमन्त्री वाग्लीको भनाइ छ। सेवा प्रणाली सुधारका लागि सरकारले वृहत कानूनी सुधारको एजेण्डा अघि सारेको उहाँको भनाइ छ। असल शासन मार्फत सरकारले राजनीतिक र आर्थिक बाटो सफा गर्न चाहेको अर्थमन्त्री वाग्लीले जनाउनुभयो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गसित सार्वजनिक गरेको छ। सरकारको लक्ष्य आगामी 5 वर्षभित्र 15,000 मेगावाट र 1 दशकभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउने रहेको छ। तर ऊर्जा अर्थशास्त्री, जलविद्युत विज्ञ तथा बजार विश्लेषकका अनुसार अबको प्राथमिकता र रणनीति मुख्य रूपमा विद्युत उत्पादन विस्तारमा मात्रै केन्द्रित रहे यसले नेपाललाई समृद्धिको बाटोमा होइन अझ गहिरो आर्थिक जोखिमतर्फ धकेल्न सक्छ। विज्ञहरूका अनुसार अहिले नेपालको मुख्य चुनौती विद्युत उत्पादन होइन, बरू उत्पादन भएको विद्युतलाई लाभदायक रूपमा उपयोग, भण्डारण वा निर्यात गर्न सकिन्छ कि सकिँदैन भन्ने हो। नेपालको विद्युत क्षेत्रमा संरचनात्मक रूपमा माग र आपूर्ति बीच असन्तुलन जोखिम देखिएको छ। उत्पादन निरन्तर बढ़ेको अवस्थामा पनि एकातिर घरेलू खपतको वृद्धि कमजोर छ भने अर्कोतर्फ परिणाम र मूल्य दुवै दृष्टिले निर्यात बजार अनिश्चित बन्दै गएको छ। साथै प्रसारण लाइन निर्माण र स्थानीय वितरण प्रणाली सुदृढ़ीकरणमा पर्याप्त लगानी हुन सकेको छैन, जसलाई प्राथमिकतामा राख्न आवश्यक रहेको विज्ञहरूको भनाई छ।
1: त्यस्तै भट्ट अग्रवाललाई जोगाउने प्रयासमा सरकारी अधिकारी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलफिल गर्ने एउटा समूह फरार सरकारी अधिकारीदेखि उच्च पदस्थ व्यक्तिहरूको समेत सेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ। नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको संस्थापक सेयर संरचनामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नाम समेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी नियारिकाको नाममा पनि हिमालयन रिइन्सुरेन्समा सेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट अग्रवालमाथिको अनुसन्धान प्रभावित पार्न अग्रसर रहेको स्रोतको दावी रहेको छ। खास गरी भट्टका साझेदारहरू मदिरा उद्यमी राजबहादुर शाह, रोहित गुप्ता, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सका अध्यक्ष ऋषिराज मोरको खोजी भइरहेको छ। प्रहरीले उनीहरूको खोजीका लागि प्रयास गरे पनि अहिलेसम्म पक्राउ पर्न नसक्नुबाट मुद्दालाई कमजोर पार्न राज्यका कुनै कुनै निकाय सक्रिय भएको बुझिन्छ। सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने ती अधिकारीका अनुसार विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीले भट्ट र अग्रवालमाथि अनुसन्धान गरिरहे पनि साझेदारहरू फरार रहेका कारण सबै विषय खुल्न सकेका छैनन्।
2: अध्यादेशको भविष्य कंग्रेस कम्युनिष्टकै हातमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। सरकारले संसद अधिवेशन रहेका बेला विभिन्न आठवटा अध्यादेश ल्यायो जसले सार्वजनिक पद धारण गरेका झण्डै 1500 जना एकै पटक पदमुक्त भए। यसबाहेक निर्माण क्षेत्र, शहरी क्षेत्र, सार्वजनिक खरिद भूमि लगायतका महत्वपूर्ण विषयमा सरकारले अध्यादेश ल्याएर पुराना नीति बदलेको छ। ती अध्यादेश ऐनमा रूपान्तरित हुन्छन् या हुँदैनन् भन्ने विषय राष्ट्रिय सभाको वर्तमान संसदीय अंक गणितका कारण फेरि पनि कंग्रेस, एमाले र नेकपाकै हातमा रहेको छ। कंग्रेस सांसद रंजीत कर्ण आफूहरू सरकारको कामको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने पक्षमा रहेको बताउँछन्। कर्णले भनेका छन् सबै अध्यादेशको कुरा होइन, संवैधानिक परिषद सम्बन्धी अध्यादेश संविधानको मर्म बोक्दैन, यसमा हाम्रो प्रस्तव विरोध हुन्छ।
1: राष्ट्र बैंक, बैंकर एसोसिएशन र विभिन्न बैंकका सीईओहरूले नेपाल